0: मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849424111, 9849424111।
1: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कोइराला भू सेवा केन्द्र थाबिन, जग्गा राजीनामा पास, अंश बन्ड, साटफेड, किनबेच, नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9855444350, खगेन्द्र कोइराला 9845000372, राजन कोइराला 9510008072।
1: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: द म्याजिक फूड, नीलकण्ठ नगरपालिका 3, बीच बजार, मिलन टोल जाने बाटो। हामी कहाँ नेपाली, चाइनिज, इण्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048, 9510667725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9867-25-19-91 हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुको साथै मेलाको स्टल स्टेज कम्पाउण्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 98 19 81 88 16

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
1: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश।

0: मा स्क्रब टाइफसको संक्रमण।
1: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जीत, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
1: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरे कै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाई छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाई छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाई थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ़ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुँदे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार, वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्री, 7 प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधिवक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
0: अब बड़ा दशैंको प्रसंग। नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मान्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको

0: रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्माण्डा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल, पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घड़ा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाडीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैलिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बढ़ी बाहिरी रहेको गोंगबो स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8526 गाड़ीमा 52827 यात्रु बाहिरिएका छन्। सोमबार 8613 सवारी साधनमा 56809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिइएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाई कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तुकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाड़का बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यान मास्क अफ टाइपस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
2: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
0: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर
0: अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
3: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
3: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
3: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
1: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्रपृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य 7 विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्रपृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राष्ट्रपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राष्ट्रपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारले जिकिर गर्नुभएको छ भने सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास सातफेर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास साट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो, कतिवटा यसलाई फेरि सुन्नुहोला। सहमहामन्त्रीको परिणाम आउन थाल्यो। खतिवडा, सिवाकोटी, गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि पाँच दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगत्तै शुरू भएको हो। हालसम्म सभापति, उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सहमहामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सहमहामन्त्रीमा खुला दुई सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नुभएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहितराज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13.25 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खर्बौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, 4 महिनादेखि बजेटमा भागबन्दाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 वटा छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा दुई अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले अमेरिकाले रूस डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग दुईमा हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनुभयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अमृत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग दुईमा अब एक जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर, 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन, किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्कफ टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: प्याज त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब स्कफ टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा। सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढ़ीमा स्कफ टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ। डेढ़ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढ़ी स्थानीय तहमा फैलिएको छ।
7: सल्यानको छत्रेश्वरी गाउँपालिका दुई दह खोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ। नन्दा घरतीका छोरी तुलसा रावत:
8: मम्मीलाई चाहिँ 7 दिन जति ज्वरो आउने, हात खुट्टा कटकटी खाने हुन्थ्यो। 10 बिरामा चाहिँ डाक्टरले धेरै डक्टर आउनु भयो, चेकअप गर्नुभयो। बिरामीको अवस्था चाहिँ नाजुक छ, बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो, 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा।
7: नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँ घरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढ़ेको छ। बागचौर नगरपालिका 11 की मीना खड्का:
9: गाह्रो भएपछि गाउँमा हामीले सुई औषधि प्रयोग गर्यौं।
7: विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुस्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी घाँस तथा झाडीमा काम गर्दा पूरा बाहुला भएको कपडा वा पाइन्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल।
2: एकदमै सामान्य औषधि सामान्य एन्टिबायोटिक भएर निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
7: 4,000 भन्दा बढीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, चौर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिन्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत।
10: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 68 स्वास्थ्य संस्थाबाट चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
7: संक्रमण र मृत्यु दर बढेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे।
11: हामीले दार्मा र कुमाक गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौँ र यो निरन्तर चलिरहनेछ।
7: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरती मगर, CIN रेडियो शारदा, सल्यान।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्को, पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी,
0: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी,
1: भोटिकोशी बाढ़ीपछि रसुवाका केही स्कूल ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट 1,000 भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण,
0: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने ईयूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने।
0: साझा खबरको अन्तिममा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेत्तर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा 2 व्यक्ति छन्, 1 महिलाको हातमा पत्रिका छ। पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ। नजिकै रहेका पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि, सांसदहरूको बिग बिगी पो छ।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 98607574 22 98184 14 0153।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 98 19 81 88 16।
2: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोजेको छ।
3: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
2: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्,
3: कसैले जागिर विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्,
2: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
3: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्,
2: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
3: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा दुर्व्यवहार बेचबिखन वा शोषणको जोखिम हुन सक्छ,
2: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
3: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
2: सुरक्षित रहौं,
3: एक अर्काको सुरक्षा गरौं।
2: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
3: नेपाल रेड क्रस सोसाइटी।
4: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
2: दूषित पानीको सेवनले झाडा पखाला हैजा आउ जस्ता सोगा रोगहरूको संक्रमण हुन्छ, त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
4: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने पानी। भकभकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
2: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
4: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
2: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
4: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
2: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
5: रेडियो बिहानी 97.6 MHz।
0: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

0: अनि 97.5 मेगाहर्जको बिहान 6:35 बजेको समाचार सुरुफिरोमा शर्मिला साकेको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.5 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.5 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। दशैंको टीका अघि नै गोर्खाको आरूघाट र धादिङको सलिन्टार जोड्ने बेली ब्रिज सञ्चालनमा ल्याइने। गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई 28,75,000 रूपियाँ भन्दा बढ़ी स्वास्थ्य उपकरण सहयोग। गृहमन्त्री सुदन गुरूङ र भारतीय समकक्षी अमित शाह बीच भेटवार्ता। सुरक्षा सहकार्य र व्यापारिक समस्या बारे छलफल। र रोहित पौडेलले लगातार दोस्रो उत्कृष्ट प्रदर्शन। उमान माथि नेपाल 113 रनले विजयी। अब समाचार विस्तारमा। बूढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीले गोर्खाको आरूघाट र धादिङको सलिन्टार जोड्ने पक्की पुल बगाएपछि अवरूद्ध सड़क आयोजना यातायात पुनः सञ्चालन गर्न सरकारको काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालयका अनुसार अस्थायी बेली ब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक सामग्री निर्माण स्थलमा पुर्याएको छ भने थप 3 ट्रक सामग्री पनि आरूघाटतर्फ पठाएको छ। उत्तरी धादिङको सिंगी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले आरूघाट स्थित पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएको थियो। पुल बगाएपछि गोर्खा र धादिङ बीचको सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनका अनुसार दशैंको टीका अघि नै बेली ब्रिज निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। उहाँले बुधबारदेखि नै पुलको जग खन्ने र ढलानको काम शुरू गर्ने हुने जानकारी दिनुभयो। धादिङको गजुरे प्राथमिक स्वास्थ्य केन्द्रलाई 28,75,000 रूपियाँ भन्दा बढ़ीका स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरिएको छ। भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिक तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल सेन्ट जोसेफ युक्लिन सोसाइटीले सहयोग र प्रयास नेपाल धादिङको सहकार्यमा 28,75,771 रूपियाँ बराबरका उपकरण हस्तान्तरण गरिएको हो। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार स्वास्थ्य केन्द्रलाई अक्टोक्लेव सिरिन्ज पम्प गर्भावस्थामा शिशुको मुटुको धड्कन जाँच्ने डम्पलर नवजात शिशुको पुनः जीवित र आपतकालीन उपचारको सामग्री लगाएका उपकरण उपलब्ध गराएको छ। उपकरण सहयोगको सँगै बाढ़ी प्रभावित तथा स्थानीय नागरिकलाई लक्षित गरी 3 महिनासम्म निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना गरिएको छ। यसका लागि 1 जना प्राविधिक नर्स र 2 जना स्वयंसेवक परिचालन गरिने जनाएको छ। गजुरे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेश कोइरालाले प्राप्त उपकरणबाट विशेष गरी मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा आपतकालीन उपचार र संक्रमण नियन्त्रणका सहयोग पुग्ने बताउनु भएको छ। गृहमन्त्री सुदन गुरूङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास अर्थात बिस्मेटेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुग्नु भएको गृहमन्त्री र भारतीय समकक्षी सहायबीच भेटवार्ता भएको हो। गृह मन्त्रालयका अनुसार भेटमा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारे छलफल भएको छ। त्यस्तै गृहमन्त्री गुरूङले नेपाली उद्योगी र व्यवसायीहरूले भारतीय बजारमा पहुँचो क्रममा भोग्दै आएका प्राविधिक समस्या विशेष गरी बीआईएस र प्रमाणीकरण सम्बन्धी समस्या समाधानका लागि चासो राख्नु भएको थियो। नेपालको चासोप्रति भारतीय समकक्षीले सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ। बिम्स्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएका गृहमन्त्री यही असोज 28 गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार महिलालाई असली गाली गलोज र ज्यान मार्ने धम्की दिएको भनिएको अडियो प्रकरणमा विवाद पूर्ण भएको छ। संचार माध्यममा सार्वजनिक भएको उक्त अडियोपछि घटनाको गम्भीर छानबिन गर्ने माग उठे पनि सम्बन्धित सरकारी निकायले अनुसन्धान अघि नबढ़ाएको भन्दै प्रश्न उठाएको छ। अडियोमा एक पुरूषले महिलालाई असली शब्द प्रयोग गरी गाली गरिएको उहाँका छोरालाई मार्ने धम्की दिएको र व्यक्तिगत सम्बन्धलाई लिएर आरोप लगाएको सुनिएको छ। उक्त अडियोमा सुनिएको आवाज सांसद सुनारकै हो भन्ने विषयमा भने आधिकारिक पुष्टि भएको छैन। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले यस विषयमा प्रहरीमा उजुरी नआएको र उजुरी प्राप्त भए कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। महिला आयोगी पूर्वाध्यक्ष तथा अधिवक्ता मोहना अन्सारीले भने सार्वजनिक रूपमा विषय बाहिर आइसकेको सरकारले आफै पनि घटनालाई गम्भीर रूपमा लिएर छानबिन अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। उहाँले सांसद मुछिएको विषयमा सभामुखले समेत ध्यान दिनुपर्ने धारणा राख्नु भएको छ। यस्तै राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेलले खतिवड़ाको घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै पीड़ितको आफ्नो पहिचान गोप्य राखेर पनि उजुरी दिन सक्ने बताउनु भएको छ। हालसम्म राष्ट्रिय महिला आयोगका उपचारीको उजुरी नपरेको जनाएको छ। आरोपको सत्यता पुष्टि गर्न उपलब्ध प्रमाणका आधारमा सम्बन्धित निकायले कानूनी प्रक्रिया अनुसार छानबिन गर्नुपर्ने माग उठिरहेको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले बुधबार 31 जना विदेशी नागरिक सहित 186 जनाको उद्धार गरेको छ। यही असोज 25 गते आएको बाढ़ीबाट प्रभावित गोर्खा जिल्लाका विभिन्न क्षेत्रमा नेपाली सेनाले हेलिकप्टर र स्थलगत मार्ग उद्धार गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्याएको हो। नेपाली सेनाका अनुसार MI-17 सहित 4 हेलिकप्टर र स्थल मार्गमा परिचालन टोलीले असोज 27 गते फिल्म चुम्लिङ आरूघाट दोभान बिही लाकपाल सल्लेरी उहिया र केरूङ लगायतका क्षेत्रबाट प्रभावितको उद्धार गरेको हो। उद्धारसँगै बाढ़ीबाट प्रभावित स्थानीयका घरमा डुबानमा परेका सामान सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानमा करिब 7,800 केजी खाद्यान्न तथा राहत सामग्री समेत ढुवानी गरिएको सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई सेनाले निरन्तरता दिने जनाएको छ। भदौ 10 गते आएको बाढ़ीले क्षति पुर्याएको धादिङ नुवाकोट जोड्ने कोल्फु खोलाको मोटरी बल पुल मर्मत गरी पुरानै अवस्थामा फर्कने काम भइरहेको छ। गल्छी त्रिशुली र मैलुङ सड़क खण्ड अन्तर्गत धादिङका गल्छी गाउँपालिका 8 र नुवाकोटको बोलकोट गढ़ी नगरपालिका 5 जोड्ने कोल्फु पुलमा नयाँ र पुराना दुवै पुलमा बाढ़ीले क्षति पुर्याएको थियो। त्यसमध्ये 11 मिटर चौडाई र 41 मिटर लम्बाईको करिब 900 टन तोल भएको नयाँ पुललाई धकेलेर पुरानै स्थानमा फर्काउने काम भइरहेको छ। पुल मर्मतको जिम्मा पाएको चितवनको जलव नेपाल प्रणालीको टोलीले असोज 5 गतेदेखि काम गरिरहेको छ। मेकानिकल इन्जिनियर अब्दुल खालिदियाका अनुसार बाढ़ीका कारण खोला आफ्नो दिशाबाट फर्केर बग्दा पुलमाथि उचाल्नुका साथै करिब 500 मिटर तलतर्फ सरेको थियो। अहिले पुललाई समतल अवस्थामा ल्याइसकेको र माथितर्फ उचालेको काम भइरहेको उहाँले बताउनु भएको छ। मर्मत टोलीले दशैं अघि नै नयाँ पुलको काम सम्पन्न गरी लक्ष्य राखेको छ। पुल मर्मत सम्पन्न भएपछि धादिङ नुवाकोट हुँदै रसुवा जाने मुख्य सड़कमा यातायात सञ्चालन थप सहज हुने अपेक्षा गरिएको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
5: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल मौसम विज्ञान विभागका अनुसार बिहारसम्म देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने भए हिमाली र पहाड़ी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाड़ी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज हिमाल र पहाड़ी क्षेत्रमा आंशिक बदली रहने र बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ। त्यस्तै बिहिबार हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र पहाड़ी क्षेत्रमा आंशिक बादली लागिरहने गण्डकी लुम्बिनी र कर्णाली र सुदूरपश्चिम क्षेत्रका हिमाली तथा पहाड़ी भूभागमा थोरै स्थानमा र कोशी तथा बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा एक दुई स्थानमा मेघ गर्जन र चट्यान सहित मध्यम वर्षासम्मको सम्भावना हुने विभागले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र चीनको इरानमा सहयोग गरिरहेको भन्ने दावीप्रति अविश्वास व्यक्त गर्नुभएको छ। उहाँले सहयोग भइरहेको भए तापनि सीमित स्तरमा हुन सक्ने उल्लेख गर्दै दुवै देशले सहयोग गरेको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। सामाजिक सञ्जाल ट्विटर सोशलमा सोमबार लेख्दै ट्रम्पले रूस र चीनको इरान को सहयोग गरिरहेको आफूलाई विश्वास नलागेको बताउनु भएको हो। गत साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा आर्थिक सहयोग ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। त्यसपछि रूसले अमेरिकी तथा विश्व बजारमा 3 लाख टन भन्दा बढ़ी डिजल इन्धन आपूर्ति गर्ने र आगामी महिनामा थप आपूर्ति गर्ने सहमति भएको ट्रम्पको दावी छ। यसै गरी चीनिया राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तापछि अमेरिका र चीनले व्यापार तथा उदीयमान प्राविधिकरण सम्बन्धी सहकार्य अघि बढ़ाउने सहमति गरिएका थिए। साथै चीनले सन् 2027-2028 कम्तीमा 1 करोड़ मेट्रिक टन र अमेरिकी कोइला आयात गर्ने सहमति जनाएको समाचारमा उल्लेख छ। अब खेल खबर।

0: रोहित पौडेलले उत्कृष्ट ब्याटिङसँगै नेपाली आईसीसी एक दिवसीय क्रिकेट विश्वकप लीग टूमा घरेलू टोली ओमानलाई 113 रनले परास्त गरेको छ। मंगलबार ओमानले अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट घुमाएर 263 रन बनाएको थियो। जवाबमा ओमान 40 ओभरमा 150 रनमै समेटिएको छ। नेपालका लागि रोहित पौडेलले सार्वजनिक 160 रन बनाउनुभयो। उहाँले 33 बलमा 3 चौका र 1 छक्का प्रहार गर्नुभयो। यसअघि क्यानाडा विरूद्धको खेलमा कीर्तिमान शतक पुर्याउनु भएका रोहितले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको छ। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले सम्मान 37 रन बनाउनुभयो। दिपेन्द्र सिंह ऐरीले 22 र सन्दीप जुराले 10 रनको योगदान दिनुभयो। नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिष शुक्ल र भने 4 रनमै आउट हुनुभयो। अर्जुन र ईशान दोस्रो विकेटका लागि 64 रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्न भएको थियो। यस जितसँगै नेपालले विश्वकप लीग टूमा महत्वपूर्ण सफलता हात पारेको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। दशैं कोटीका अघि नै गोर्खाको आरूघाट र धादिङको सैनटार जोड्ने बेली ब्रिज सञ्चालनमा ल्याइने। गजबी प्राथमिक स्वास्थ्य केन्द्रलाई 28,75,000 रूपियाँ भन्दा बढ़ीका उपकरण स्वास्थ्य उपकरण सहयोग। गृहमन्त्री सुदन गुरूङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता, स्वास्थ्य सहकार र व्यापारिक समस्या बारे छलफल। र रोहित पौडेलले लगातार दोस्रो उत्कृष्ट प्रदर्शन, ओमानमाथि नेपाल 113 रनले विजय। बिहान 6:35 बजेको समाचार हिलाइ सकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुशिक्षित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: कता हो साइला, यस्तो हतार हतारमा
2: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
1: ल? तपाईँ विदेश जानलाइस कि के हो?
2: यहीँ भन्द किन जाएर है पासपोर्ट
1: बटारिया कुरो नगर्नु होस्
2: होइन। तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
1: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
1: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
3: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
4: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
10: सम्पर्क मोबाइल 97140131429।
0: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजुभाइ सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ, सम्पर्क नम्बर 9866-2625-90-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: धादिङ डेरी सेन्टर, नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122, मोबाइल नम्बर 98510-89671।
0: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हाम्रो फुटवेयर कलेक्सन, प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 98-12-20-25-53। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछार बजार। हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849424111, 9849424111।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: कोइराला भू सेवा केन्द्र, थाबिनेसी धादिङ। जग्गा राजीनामा पास, अंशबण्ड, चाटफेर, किन्डेज, नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9851144350, खगेन्द्र कोइराला 9845000372, राजन कोइराला 9510008072।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: द म्याजिक फूड नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल जारे बाटो। हामी कहाँ नेपाली चाइनिज इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048 98510 67725।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकै साथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदेव।
0: बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह

0: 056 75 223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
2: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
2: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 98451 75 223 र 98056 75 223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रीमती को दाम्पत्य जीवन, निसंतानपन संबंधी का समस्या, काल सर्प योग का समस्या, मांगलिक योग का समस्या, पितृदोष का समस्या के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्य के विषय में, ग्रह दशा अनि भाग्य के विषय में जानकारी का लागि 98451 75223 र 98056 75223 नंबर में तपाईले आफ्नो र आफन्तको विषय में, ग्रह दशा र भाग्य के विषय में विशेष रूप में जानकारी भी हामी तपाईलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 मेगाहर्ज दुदुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज चिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकान्ति धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईहरुले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भनी गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्ग

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल. राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान

आज मिति 2083 साल असोज महिनाको आज 28 गते तदनुसार ईस्वीसन 2026 अक्टोबर 14 तारिक सक संवत्सर 1948 नेपाल सम्वत 1146 गौराथ रोद नामक संवत्सर दक्षिणायन शरद ऋतु आज बुधबार रहेको छ। आश्विन शुक्ल पक्ष तिथि रहेको छ आज चतुर्थी तिथि आज रहेको छ। 44 घडी 29 पला रहेको छ। नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र रहेको छ। 54 घडी 47 पला रहेको छ। यस्तै गरेर योगमा रहेको छ आयुष्मान योग रहेको छ 39 घडी 15 पला रहेको छ। कर्णमा रहेको छ वणिज करण रहेको छ 12 घडी 27 पला रहेको छ। चन्द्रमा आज वृश्चिक राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा आनन्दादि योगमा आज सौम्य योग रहेको छ। आज बिहान सूर्योदय 6:04 भयो भने सन सूर्यास्त विशेष गरी 5:34 हुनेछ र आजको दिनमान घडी 11:30 पला रहनेछ। आज दिन विशेष रहेको छ। आज शुक्र अष्टको दिन रहेको छ। आजदेखि शुक्र अष्ट सूर्यास्त विशेष गरी 5:34 हुनेछ र आजको दिनमान घडी 11:30 पला रहनेछ। आज दिन विशेष रहेको छ। आज शुक्र अष्टको दिन रहेको छ। आजदेखि शुक्र अष्ट गोचरको विषयमा पनि जानकारी पनि गराउनेछु। ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ। अनुराधा नक्षत्रको प्रथम चरण नाम आउँछ नाबाट नारायण अथवा नारायणी भन्ने नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी बाल राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्य कमजोर हुनाले काममा बाधा पर्न सक्छ। श्रमको कम मूल्य प्राप्त हुनेछ। अरूले आफ्नो कमजोरीका फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी थपे पनि लाभ लिन समय लाग्नेछ। शिवमूलक कार्यले प्रतिष्ठा बढाउनेछ। रोकिएका काम दोहारा प्रयत्न गर्नुपर्दा सफलता भने हात लाग्न सक्ने योग राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन सहयोगीहरूको साथले धन तथा ज्ञानको वृद्धि विकास हुने योग रहेको छ। साथै जीवनशैली रमाइलो बन्दै जाँदैछन्। यात्राको अवसर आतिथ्य प्राप्त हुनुको साथै आमदामीको स्रोत पनि खुल्दै जाँदैछन्। प्रियजनसँग भेटघाट उपहारले मन प्रसन्न रहनेछ। प्रेम र मित्रको बन्धन अझ प्रगाढ बन्दै जाँदैछन् भने विलासितामा पनि रुचि बढ्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलो लक्ष्यमा पुग्न सकिन्छ। प्रतिस्पर्धा विजय प्राप्त हुनेछ। भौतिक साधन जुटाउनुका साथै दिगो फाइदा हुने कामको थालनी हुनेछ। सानो प्रयासले पनि ठूला आवश्यकताहरू पूरा हुँदै जाँदैछन्। अघिल्ला सफलताले थप हौसला जगाउनेछन् भने भविष्यको लागि बलियो जग बसाउन पनि सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बौद्धिक क्षमता फराकिलो बन्नुको साथै हिम्मतले प्रतिष्ठित काम सम्पादन हुँदै जाँदैछन्। केही सम्झौता गर्नु परे पनि अधिकार प्रतिष्ठामा सुरक्षा रहनेछ। भौतिक साधन जुट्दै जाँदैछन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। अध्ययनमा पनि प्रगति हुने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रति परिस्थिति प्रतिकूल बन्दा नजिकका साथीभाइहरूसँग असमझदारी बढ्न सक्छ। समयमै सचेत नभए शुभचिन्तक सबै टाढिन सक्छन्। बिना विचार बोलिने वचनले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा सात दिनहरू कमै मात्रा भेटिनेछन्। अरूको स्वार्थको लागि उपयोग भइने डर पनि रहन सक्ने भएकाले अलि सावधान रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष शुभ रहनेछ। कन्या राशि उनीहरूका लागि आजको दिन कर्म क्षेत्रमा नयाँ आयाम थपिनेछ भने पुरुषार्थद्वारा नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। व्यापार व्यवसाय विशेष लाभ हुनुको साथै प्रतिस्पर्धीहरू परास्त हुँदै जाँदैछन्। अग्रजको सहयोग जुट्नाले सोचेको प्रतिफल हात लागि हुने र मेहनतले सफलताको उचाइमा पनि पुर्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन चुनौती र अवसरको उतार चढाव बीच धैर्य र लगनशीलताले मात्र सामान्य उपलब्धि दिलाउनेछन्। कामको मेष नमिल्दा पछि परिने र अरूले फाइदा उठाउन सक्नेछन्। स्वास्थ्यमा केही चिन्ता थपिनुका साथै अध्ययन र लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ। वचन दिँदा सावधानी अपनाएर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन कामको अवसर आए पनि भेटघाट र शिष्टाचारमा समय बित्नेछ। खानपानको चोखले स्वास्थ्य प्रतिकूल असर पार्ला। रोकिए काम दोहारा मात्र राम्रो नतिजा निकाल्न सकिन्छ। सहयोगी हातहरू प्रशस्त मात्रामा भेटिनेछन् भने टाढेका परिवारजनसँग पनि निर्मूल मिलन हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्चले आर्थिक संकट देखा पर्न सक्छ भने परिस्थितिले आफन्तबाट टाढिन बाध्य बनाउन सक्छ। विशेष ख्याल गर्नुहोला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आए पनि फजुल खर्चबाट जोगिनु पर्नेछ। देश विदेशको यात्राको सहयोग रहे पनि खर्च बढ्नेछ। छरछिमेकमा असमझदारी बढ्न सक्ने भएकाले बोली व्यवहारमा विशेष सावधान रहेर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। मकर राशि उनीहरूका लागि आजको दिन अत्यन्त लाभदायक रहनेछ। रोकिया काम बन्नाले जिम्मेवारी समेत थपिनेछ। आमदामीमा वृद्धि रहनेछ। व्यापारमा राम्रो फलको मार्ने समय रहेको छ। श्रमको उचित मूल्याङ्कन हुनुको साथै सञ्चित धनको सदुपयोगबाट फाइदा हुनेछ। छिटो समयमै दिगो कामको थालनी हुन सक्ने योग राशि मकरलाई आजको दिनमा विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउनुको साथै रचनात्मक कार्यबाट ठूलो फाइदा हुनेछ। विशिष्ट व्यक्तिहरूको सम्बन्ध गाडा बन्दै जाँदैछन्। समाजमा प्रभाव जमाउन सकिन्छ। सजिलै काम बन्दै जाँदैछन्। चुनौतीहरूलाई पन्छाउँदै भविष्यको बाटो जग बसाउने सम्पूर्ण अवसर पनि प्राप्त हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेका कमजोरी सुधार्दै सोचेको प्रगति गर्न सकिन्छ। आध्यात्मिक भावनाले धर्म कर्म र शिवमूलक कार्यमा जोड्नेछ। साथीभाइको भरपूर सहयोग मिल्नुको साथै भौतिक साधन जुट्ने समय रहेको छ। नोकरी तथा व्यापार व्यवसायमा विशेष लाभ मिल्नेछ। नयाँ कार्यको थालनी पनि हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग।

0: राख्नुभएका ज्योति शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
0: वास्तुशास्त्र सम्बन्धी परामर्श
1: घर घडेरीको माटो परीक्षण
0: विदेश यात्राको समस्याको समाधान
1: वैवाहिक समस्याको निराकरण
0: व्यापार व्यवसायमा भएका बाधा
1: निसन्तान सम्बन्धीका समस्याहरू
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
1: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
0: पितृ उद्धार
1: ग्रह अनुसार रत्न र कवच धारण
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु
2: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अति

भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अर्थ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि चाहिँ। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच र आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा व्रत गर्नु, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनिएको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है। यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफुलहरू, कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू जस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खान हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नुको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइ धुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजापाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजापाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको विषय एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किनहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनैभरि भोगे बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परापूर्वकालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ।
तपाईँको चाहिँ एक दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी, मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षदा एकादशी, यस्तै गरी पुत्रदा एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमलक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जरा एकादशी, देवसयनी, पवित्रा, इन्दिरा, रमा, उत्पत्तिना उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म, स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा एक दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले एक दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बसाउने हाम्रो पितृले खुसी हुन्छन् त भनी भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुहोला ध्यान दिएर, यो चाहिँ गरुड पुराणमा पनि लेखा छ अनि यस्तो पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोकसम्म पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जत्तिकै प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका, कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ कि गर्दैन, हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा, है, सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेका मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ, है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्का जाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ उद्धारको मार्ग, बाटो खुल्नेछ, उहाँलाई उद्धार हुनको लागि, सजिलो हुनको लागि बाटो खुल्नेछ। पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ। पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ। तृप्त भनेको आनन्दको साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले। हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि। अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त्यो पितृदोष पनि हट्छ त, कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु। घरमा बारम्बार समस्या, अवरोध, रोग, अशान्ति, सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ। पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने, परिवारमा झैझडा मनमुटाव भइरहने, जे काम गरेर अवरोध भइहाल्ने, रोग आउने, अशान्ति हुने, एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने, अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने, सन्तानको प्रगतिहरू रोकिने, छोराछोरीको पढाइ रोकिने, बाधा आउने, उन्नति प्रगतिमा बाधा, विवाहमा बाधा, सन्तानमा बाधाहरू आउने नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै नाश हुन्छ। यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन, बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ। अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषयमा पनि तपाईँले ध्यान दिनुहोला। पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ, विद्या धन कीर्ति बढ्ने गर्दछ, वंशवृद्धि हुन्छ, घरमा सकारात्मक ऊर्जा फैलिन्छ। त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ, देवताले दिए तापनि पितृले हरियो लान सक्छन्। तपाईँलाई थाहा छ कि छैन, तपाईँले घरमा नारायण पूजा, सत्यनारायण पूजा, रुद्री पूजा, घर वास्तु, छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा
छुट्याउनुहुन्छ, लगेर कतै बाँध्नुहुन्छ, कुल कुलाएको ठाउँमा लगेर बाँध्नुहुन्छ, धुपबत्ती गर्नुहुन्छ, इष्ट देवता कुल देवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ। तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला, ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ। गौदान गरिसकेपछि गौदी तपाईँले लगेर ध्वजा उठाउने, धुपबत्ती गर्ने, फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ। यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नु होला, गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनु पर्छ अनि मात्रै पूजा गर्नुपर्छ, गोदान गरिसकेपछि भन्नुभएको छ। यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है। सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन, बिर्सिर पनि सक्नुहुन्छ, त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त। त्यो भएर सम्झाउनु होला, तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ। अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है। नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न, कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अनि राम्रो विकसित मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ, घर गृहस्थी सबै कुरा चल्नु भएको छ, श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ। फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न, तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ। श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ। विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ, यो विशेष वृद्ध हुनुहुन्छ होइन, 90-95 वर्षको बुवा हुनुहुन्छ, उठ्न बस्न सक्नुहुन्न, श्राद्ध गर्न सक्नुहुन्छ, आँखा देख्नुहुन्न, अशक्त हुनुहुन्छ भने, असहाय हुनुहुन्छ, अपाङ्ग रूपै हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन, यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त? एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ, मल मासहरू 6 पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ, जस्तै इन्दिरा एकादशी पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्दिरा एकादशी चाहिँ। प्रियत योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ, यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधादान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ ज्वाइँहरू कोही हुनुहुन्छ जनै लाउने खालको ज्वाइँ चाहियो फेरि जनै लाउने खालको होइन, भान्जा भान्जी त भन्ने ज्वाइँ पनि लाउँदैनन् भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले जनै पनि लाउनुहुन्न होइन, खानेकुराहरू जे पनि खानुहुन्छ चाहिँ जप तप पूजापाठ केही छैन है, उही तपाईँको नामको मात्रै भान्जा भान्जीले भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन, तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त हो कि होइन। झोलीका देवता भन्दैमा सबै देव राम्रा हुन्छन् भन्ने कुरा पनि छैन फेरि, यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु फेरि, भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने मास मदिराहरू पनि खाने होइन, तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे आउँछ झ्यापझुप पारा खाइहाल्ने पनि कति हुन्छ नि त हो कि, नबार्ने सन्ध्या बन्दन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने पूजापाठ नगर्नेलाई दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा स्नाने दाने जपे होमे सन्ध्यायाम देवतार्चने शिखाबन्धन बिना कर्म नकुर्यात भई कदार्चने भनेको छ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेका सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ तपाईँको शिर तालु रहेको छ शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौलिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा
तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दाढी कपाल गर्नुहुन्न भनेको एक छाके नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर दिशा समान हुन्छ भनेको छ, होइन? जस्तो कि तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्टा दिने हो कि अन्न जल दिने हो? कपाल खौरिनु पर्छ, हेर्नुहोस्। कपाल पनि खौरिनु पर्छ भनेर वैज्ञानिकले पनि भनेको छ। फेरि हेर्नुहोस्, बेला बेलामा कपाल पनि खौरियो भने कपालमा रोग लाग्दैन, चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस्, वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौँ। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृदोष नाश भएर जान्छ अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई, चाहिँ म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौतिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर सङ्कल्प गर्नुहोस्। दाहिने हातको हतगेडामा जौतिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस् अनि जल लिएर ल म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक, कम्ती भयो नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत दिन यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ। इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस्, कुरा गर्दै गयो कुरा गर्दै गयो, एकादशी व्रत बस्न के ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा यो जोडिएको सम्बन्ध छ, हेर्नुहोस्। फेरि एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको 11 तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव दिगै हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ, यसले घर घटियो कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्मबल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ।
सूर्य भनेको विश्वास प्रतिष्ठा हिम्मत जोस लिएर आउँछ सूर्यले है कि यहाँ त्यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु होइन बृहस्पति भनेको चाहिँ तपाईँ गुरु यसले चाहिँ गुरु वृद्धि थाइतको आशीर्वाद दिने गर्दछ विष्णु भक्ति गुरुबल धन बुद्धि र थाई व्यापार पनि यसले गराउने गर्दछ व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है फेरि यसरी तपाईँ भ्रम नपर्नुहोला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन् हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँहरूले अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ फेरि एउटा एकादशी व्रत बस्न मिल्दै यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन त्यही भएर अड्किएका काम रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ ग्राहक पनि बढ्दै जान्छन् नगद प्रवाह पनि सुध्रिन्छ भनेको नगद प्रवाह भनेको जुन कमाउन त हुन्छ बचत हुँदैन भने त्यसमा पनि सुधार हुन्छ विश्वास पनि यसले बलियो बनाउँछ यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन् कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा मैले अहिले पनि तपाईँले भनेको छु एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन अनि एकादशी व्रत संकल्प नगरिकन मैले अघि भने तपाईँलाई कुस जौ तिल कुस र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट ल है मैले एकादशी व्रत बस्छु आजदेखि भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस् राम्रो होस् पृथ्वीलाई राम्रो सुख होस् आँटेका ताकेका काम सम्पूर्ण पुरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ संकल्प नगरिकन गरेको व्रत हुँदैन जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो जस्तै तपाईँ घरबाट निक्लिनुभयो कहाँ जाने तपाईँलाई थाहै छैन घरबाट निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा अलपत्र हुनुहुन्छ तपाईँ कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ कहीँ पुग्नुहुन्न जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ जस्तै म काठमाडौँ जाने हो आज म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ जे काम छ तपाईँको उद्देश्य

अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: होइन, त्यसै गरी महिलाहरू जसोलाई हुनुभयो भने व्रत बस्ने तर पूजा नगर्ने, मन्त्र जप गर्न हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन, किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला, मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु एकादशी व्रत बस्नले के हुन्छ, कस्तो कस्तो फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँहरूसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्य
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

तपाईँ चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। तपाईँको भूत वर्तको विषय बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841524040 9841067100।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ, सम्पर्क नम्बर 9843252338। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरबड्स फ्री,
0: चार्जर, स्पिकर, ग्लास, पावर, एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। 5 बोतलमा गेम खेली 1000 जितौ।
2: इम्रो मोबाइल पसल दार्जिलिङ बेसी पुष्कर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोदाङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर्स नीलकण्ठ नगरपालिका 8 साँगोटार धादिङ, प्रोप्राइटर श्रीकृष्ण रिजाल, सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।
4: समय संकेत यति बेला बिहानको 8 बज्यो।

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज रंगतीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ।

आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचनको लागि यहाँहरूको लागि मैले बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 8:28-34 पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसलाई हामी यसरी पाठ गर्नेछौ। जब उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। तिनीहरूले यसो भन्दै चिच्याए, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो? तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर विन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ। तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बगाल भिरालोबाट समुद्रतिर हुरिँदै गए र पानीमा डुबेर मरे। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। आदरणीय श्रोता, यो खण्डमा यीशुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्न सक्नुहुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र कसरी यीशु प्रभुले मानिसहरूको जीवनबाट भूतहरू निकाल्न सक्नुहुन्छ भन्ने कुरालाई हामी विस्तृत रूपमा हेर्नेछौ। यहाँ पहिलो कुरा हामीले के देख्छौ भन्दा, भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा यीशुलाई भेटेको कुरा यहाँ उल्लेख गरिएको छ। यहाँ के भन्छ भनेदेखि, उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यीशु ख्रिस्टलाई यी भूत लागेका मानिसहरूले भेटिसकेपछि यिनीहरू के भन्छन् भन्दा, यिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। यी भूत लागेका मानिसहरूको अवस्था डरलाग्दो थियो। जब यी मानिसहरू भूत लागेका मानिसहरू त्यहाँ हुन्थे, तब कोही पनि मानिसहरू त्यहाँ जान सक्दैन थिए, किनभने यिनीहरूले झम्झिन सक्छ, यिनीहरूले जे पनि गर्न सक्दथे र यति डरलाग्दा थिए भनेर यहाँ उल्लेख गरिएको छ। यिनीहरूले यीशुलाई भेटेपछि त्यस्तो अवस्थाका मानिसहरू चाहिँ चिच्याए भनिएको छ। यिनीहरूले यीशुलाई भेट्न साथ यिनीहरू चिच्याएको छ, भूत लागेका मानिसहरू चिच्याएको छ, किनभने भूतले पुरै यी मानिसहरूलाई अधीन गरिसकेको अवस्था थियो। भूतले जे भन्छ त्यही गर्ने अवस्था थियो र भूत प्रेत जहिले पनि परमेश्वरको विरुद्धमा काम गर्ने तत्त्वहरू हुन् अथवा भूत प्रेतहरू यो परमेश्वरको विरोधीहरू हुन् र यिनीहरूले यीशुलाई भेट्न साथ यिनीहरू चिच्याए। चिच्याउँदाखेरि के भने त यिनीहरूले भन्दाखेरि, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार भनेर प्रश्न गरेका छन्। यीशुलाई परमेश्वरको पुत्र भनेर यहाँ सम्बोधन गरिएको छ। यीशु चाहिँ परमेश्वर हुनुहुन्छ र यीशु

0: चाहिँ स्वर्गबाट आउनुभएको परमेश्वर पुत्र हुनुहुन्छ र उहाँ चाहिँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, सारा विश्वका मालिक यीशु हुनुहुन्छ भन्ने कुरालाई यहाँ अर्थ दिन्छ। र यसरी भूत प्रेतले पनि यीशुलाई चिनेको देखिन्छ। यीशु चाहिँ एकदमै महान परमेश्वर हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ, स्वर्गीय मानिस भनेर बुझ्छन्। अनि त्यसपछि ऊ चाहिँ परमेश्वरको पुत्र, परमेश्वरको पुत्र भएर यो संसारमा आउनुभएको हो भन्ने यीशुलाई यो भूत प्रेतले पनि चिनेको अवस्था यहाँ छ। त्यसपछि यो पनि छ तपाईँको हामीहरूसँग के सरोकार भनेर यहाँ प्रश्न गरिएको छ। यीशुसँग भेट्दाखेरि भूत प्रेतहरू चिच्याउँदै यीशुको बारेमा प्रष्टसँग कुरा गरेको देखिन्छ। यीशु को हुनुहुन्छ भन्ने कुरा भूत प्रेतले पनि स्वीकार गरेका छन् कि यीशु चाहिँ परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ। त्यसपछि अहिले नै हामीहरूसँग के सरोकार भनेर लेखिएको छ। भूत प्रेत आफ्नै काममा व्यस्त हुन्छन्। भूत प्रेतले मानिस जातिलाई दास बनाउने, मानिस जातिलाई भूत प्रेतले जसरी चलाउनु पर्छ ऊ चलाउनु खोज्ने र नष्ट गर्नु खोज्ने, र भूत प्रेतद्वारा चलाइएका मानिसहरू सजिलोसँग जिउन सक्दैनन्। उनीहरू असाधारण तरिकाले जिउँछन्। उनीहरूको जिन्दगी डरलाग्दो अवस्थामा हुन्छ र यस्तो बेलामा उनीहरूले आफ्नो खुसीको काम गर्न नपाएर आफूले जुन काम गरिरहेको छ त्यसमा अब काम गर्नलाई बाधा दिन्छ भनेर के सरोकार भनेर यहाँ सोधेको छ। अनि अर्को कुरा चाहिँ हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो भनेर यहाँ प्रश्न गरिएको छ। किनभने डियाबलस अथवा शैतान अथवा भूत प्रेतलाई परमेश्वरले अनन्त आगोको कुण्ड तयार गरिसकेको छ र भूत प्रेतको लागि परमेश्वरले नरकको आगो अथवा उनीहरूको गन्तव्य चाहिँ नरकको आगो तोकिएको छ। उनीहरूको लागि कुनै पनि अनुग्रह छैन र डियाबलस अथवा भूत प्रेतको अन्तिम दशा भनेको अग्नि कुण्ड नै हो। त्यसकारणले त्योभन्दा अगाडि अन्तिम न्याय हुनुभन्दा अगाडि डियाबलसले अथवा भूत प्रेतले परमेश्वरले सृष्टि गर्नुभएको मानिसहरूको जीवनमा आक्रमण गरिरहन्छ र मानिसहरूलाई नष्ट गर्नका लागि भूत प्रेतले पूरा योजना बनाउँछ। र यस्तो अवस्थामा यहाँ छ समय नपुगी भनेर यहाँ भूत प्रेतले यसरी भनिरहेको छ कि समय नपुगिकन किन हामीलाई कष्ट दिन लागेको। यो अवस्था भूत प्रेतले प्रकट गरेका छन् कि उनीहरूको दिन नरक हो र उनीहरूको अन्तिम दिन नरक नै हो र उनीहरूको गन्तव्य नरक नै हो, अग्नि कुण्डमा जाने नै हो। त्यो दिन नाउन्जेलसम्म पूरै परमेश्वरको सृष्टि अथवा मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले पूर्ण रूपमा काम गर्न सक्छन् भन्ने यहाँ अर्थ छ। यहाँ हामी जतिजना मानिसहरू आज संसारमा छौं भूत प्रेतले हामीलाई सधैँ नै नष्ट गर्नका लागि योजना बनाउँछन् अनि भूत प्रेतले मानव जातिको जीवनमा काम गर्नका लागि सधैँ नै कोसिस गरिरहेको हुन्छ र उसको 24 घण्टा मानव जातिलाई नष्ट गरेर परमेश्वरको विरुद्धमा खडा हुनु नै उसको योजना हो, उसको सबै कामहरू त्यही नै हो। त्यसकारण यो कुरा डियाबलसका सिपाहीहरू जो भूत प्रेतहरू हुन् र यी भूत प्रेतहरूले यो कुरा गरेको देखिन्छ। यिनी तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो र त्यस बेला इजरायलमा सुँगुर चराउने ठाउँ पनि त्यहाँ देखिन्छ र ठूलो बगाल त्यहाँ चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। यीशु ख्रिस्टदेखि डराएका, यीशु ख्रिस्ट जो परमेश्वर हुनुहुन्छ परमेश्वरदेखि डराएका यी भूत प्रेतहरूले अब हामीलाई अझै नष्ट हुने समय आएको छैन, त्यसकारणले अहिले दुःख नदिनुहोस्, अहिले बरु हामीलाई सुँगुर कहाँ पठाइदिनुहोस् भनेर येशूसँग बिन्ती गरेको कुरा हामी यहाँ देख्छौ। यदि भनिसकेपछि येशू प्रभुले पनि ती भूत प्रेतहरूलाई आज्ञा दिनुभयो कि जाऊ भनेर उहाँले आज्ञा दिनुभयो। र यो कुरा देख्दाखेरि हामी सबैले यो बुझ्नुपर्छ कि आदरणीय श्रोताहरू, भूत प्रेतले पनि येशू ख्रिस्टको आज्ञालाई पालन गरेका छन् कि उनीहरूलाई येशू प्रभुले भनेका कुरा त्यहाँनिर पालन गरेका छन्। तिनीहरू निस्केर सुँगुरहरूमा पसे र मानिसको जीवनमा ल्याएका समस्याहरू, मानिसको जीवनमा आएर मानिसलाई नष्ट गर्न खोजिरहेका थिए र परमेश्वरले ती भूत प्रेतलाई त्यहाँबाट निकालेर उहाँले सुँगुरकोमा जानका लागि अनुमति दिनुभयो, किनभने परमेश्वरले मानिस जातिलाई उच्च स्थान दिनुभएको छ। मानिस जाति परमेश्वरले सृष्टि गर्नुभएको, आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको मानिस हो। मानिस चाहिँ सबै प्राणीहरूभन्दा एउटा उच्च स्थानमा सृष्टि गर्नुभएको हो र मानिसलाई परमेश्वरले प्रेम गर्नुभएको छ र मानिसको मूल्य कुनै अरू पशुहरूको भन्दा उच्च राख्नुभएको छ। त्यसै कारणले पनि येशू प्रभुले मानिसलाई छुटकारा चाहिन्छ, मानिसको जीवनमा छुटकारा चाहिन्छ। भूत प्रेतले मानिसलाई दास बनाउनु मिल्दैन, यो कुराबाट छुटकारा चाहिन्छ मानिसलाई भनेर परमेश्वरले अथवा येशू प्रभुले त्यो भूत प्रेतलाई सुँगुरकोमा जाने अनुमति दिनुभयो र सुँगुरको जम्मै बगाल भ्यालोबाट समुद्रतिर हुरिँदै गएर पानीमा डुबेर मरे। यहाँनिर हामीले के देख्छौ भन्दाखेरि परमेश्वरले मानिस जातिलाई कुनै पशुहरूभन्दा उच्च स्थानमा राख्नुभएको छ र मानव जाति र पशुसँग तुलना गर्दाखेरि पशु चाहिँ मानिसको लागि हो र पशु चाहिँ मानिसको फाइदाको लागि परमेश्वरले बनाउनु भएको हो। त्यसकारणले गर्दा परमेश्वरले मानिसलाई बचाउनु भयो, मानिसलाई जोगाउनु भयो र भूत प्रेतलाई पनि अन्तिम दशा अथवा अन्तिम दशा जो तोकिएको छ त्यो समय नाउन्जेलसम्म अझै संसारमा मान भनौ उसले नष्ट गर्ने काम गरि नै रहन्छ र उसले मानिसलाई नष्ट गर्न खोजिरहेको बेला मानिसलाई परमेश्वरले जोगाउनु भयो तर उसको काम नै नष्ट गर्ने भएकोले गर्दा सुँगुरलाई पनि नष्ट गरे। यी भूत प्रेतले कसैलाई पनि बाँकी राख्दैनन्, सबैलाई नष्ट गर्नु खोज्छ र मानिसहरूलाई पनि नष्ट गर्नु खोज्छ र पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र ऊ नष्ट गर्ने व्यक्ति हो भनेर पहिचान दिनका लागि नै सुँगुरकोमा प्रभुले पठाउनुभयो येशूले। त्यसपछि उनीहरूको काम नै नष्ट गर्ने भएकोले सुँगुरलाई पनि उनीहरूले मारेर उनीहरूले आफ्नो परिचय दिएका छन् र दियाबलसको काम अथवा भूत प्रेतहरू जहिले पनि नष्ट गर्ने काममा नै लागिरहन्छन् भन्ने प्रमाण पनि हामी यहाँ देख्छौ। किनभने सुँगुरलाई पनि मारे, मानिसलाई मार्थ्यो तर प्रभुले मानिसलाई बचाउनु भयो। अनि कसरी यो भूत प्रेतहरू चाहिँ राम्रा हुन् भन्ने कुरा कहीँ पनि देखिँदैन र भूत प्रेतहरू चाहिँ नष्ट गर्ने नै हुन् भन्ने प्रमाण पनि यहाँ हामी देख्छौँ। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए र उनीहरू अति डराए र उनीहरू अब भागे र यो अवस्था यो घटना देखिसकेपछि उनीहरू आतिँदै सहरमा गए भन्ने कुरा हामी यहाँ देख्छौँ र ती सबै विवरणहरू सुनाइदिए, के कसो भए भन्ने कुरा सबै सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आए र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे। यहाँनिर हामी के देख्छौ भन्दाखेरि येशू प्रभुले मानिसलाई सुरक्षा गर्नुभयो, मानव जातिलाई भूत प्रेतबाट जोगाउनुभयो र भूत प्रेतले आफ्नो बेहोरा यहाँ देखाए कि यिनी त नष्ट गर्ने कुरा रहेछन्, यिनी त नष्ट गर्नकै लागि भूत प्रेतको काम भनेको मानिसलाई नष्ट गर्ने, पशु पन्छी सबैलाई नष्ट गर्ने, यसको पहिचान नै नष्ट गर्नेवाला रहेछन् भन्ने कुरा यहाँ स्पष्ट देखियो। र समाजमा चाहिँ के कुरा बुझेको कुरा हामी देख्छौ भन्दा अब यीशु प्रभु त्यहाँ हुँदाखेरि अझै त्यहाँनिर ठूलो घटनाहरू हुन सक्छन् भन्ने उनीहरूको सोचाइ देखिन्छ। त्यसैले अब यो घटना घटिसकेपछि फेरि अर्को घटनाहरू नघटोस् भनेर उनीहरूले चाहिँ यीशुलाई त्यहाँबाट जानका लागि पनि अनुरोध गरेको हामी यहाँ देख्छौ। र आदरणीय श्रोता, यो खण्डमा हामी के देख्छौ भन्दाखेरि यीशु प्रभुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्नुहुन्छ, किनभने मानिस परमेश्वरले सृष्टि गर्नुभएको प्राणी हो, मानिसलाई परमेश्वरले मूल्य दिनुभएको छ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको प्राणी हो, मानिसलाई नष्ट गर्नु आउनेहरूलाई परमेश्वरले नै हस्तक्षेप गर्नुहुन्छ, किनभने भूत लागेकाहरूले अथवा भूतले ती मानिसहरूलाई नष्ट गर्न खोजिरहेको थियो र भूतले पूरै मानिसलाई चाहिँ आफ्नो बाटोमा हिँडाएर नष्ट गर्न खोजिरहेको थियो। र त्यस्तो बेलामा यहाँनिर यीशु प्रभुले उनीहरूलाई बचाउनु भयो, उनीहरूकोबाट भूत प्रेतलाई निकाल्नु भयो र निकालेर यीशु प्रभुले यो भूत प्रेतले नष्ट गर्छन्। यिनीमा दया छैन, यिनमा कुनै पनि भनौ राम्रो कुरा छैन, यिनले यो भूत प्रेतले मानिसलाई पनि नष्ट गर्छ, पशुहरूलाई पनि नष्ट गर्छ भन्ने कुरा जानिसकेपछि सुँगुरहरू मारेकोले यी भूत प्रेत चाहिँ सबैलाई नष्ट गर्ने कुराहरू, भूत प्रेत चाहिँ सबैलाई नष्ट पार्छ भूत प्रेतले भन्ने सन्देश पनि यहाँ दिन खोजेको छ। त्यसकारण भूत प्रेतले मानिसलाई पनि बाँकी राख्दैन, नष्ट गर्नु खोज्छ, कुनै पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र भूत प्रेतलाई उसको समय छाउन्जेलसम्म उसले सताइनै रहन्छ र उसले मौका खोजिरहन्छ र उसको अन्तिम दिन नआउन्जेलसम्म भूत प्रेतले अझै पनि दुःख दिन थाल्छन्। त्यसकारण भूत प्रेत आज पनि हाम्रो वरिपरि छन्, मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले जहिले पनि कोसिस गरिरहेको हुन्छ र आज यहाँ उपस्थित सम्पूर्ण श्रोताहरूको जीवनमा पनि यदि भूत प्रेतले सताउँदै छ भने, यदि भूत प्रेतले हजुरहरूको जीवनमा पनि नष्ट गर्नका लागि सधैँ कोसिस गरिरहेको छ र भूत प्रेत लागिरहेको छ भने हजुरहरू यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने हजुरहरूको जीवनमा पनि छुटकारा पाउनुहुन्छ, किनभने यीशु प्रभुले तपाईँ र मलाई बचाउन खोज्नुहुन्छ र भूत प्रेतबाट छुटकारा पाउने एउटै उपाय चाहिँ यीशु ख्रिस्टलाई विश्वास गर्नु नै हो। आज क्रिश्चियन समाजमा धेरै मानिसहरू भूत प्रेतबाट छुटकारा पाएर नै उनीहरू क्रिश्चियन भएका छन् अथवा यीशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरू भएका छन्। यदि कसैले गएर तपाईँ क्रिश्चियन कसरी बन्नुभयो भनेर सोध्नुभयो भने उनीहरूले भन्ने कुरा भूत प्रेतले सताइरहन्थ्यो र मेरो जीवनमा र विभिन्न धामी झाँक्रीहरूको सहयोगबाट छुटकाराको लागि धेरै अभ्यासहरू गरेको कुरा र पछि अन्तमा यीशु प्रभुलाई विश्वास गरेपछि भूत प्रेतले छोडेको कुरा तपाईँले गवाही सुन्नुहुनेछ। र यहाँहरूलाई यही अनुरोध छ, यदि यहाँहरूको जीवनमा पनि भूत प्रेतले सताइराखेको अवस्था छ भने यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, यीशुलाई भेट्नुहोस् र यीशु मात्रै हुनुहुन्छ भूत प्रेतलाई निकाल्न सक्ने शक्ति। त्यसकारण यीशु प्रभुमा आउनुहोस्, त्यो भूत प्रेत जो नष्ट गर्ने यो उसको काम हो र भूत प्रेतले कसैलाई बाँकी राख्दैन, सबैलाई नष्ट गर्छ मानिस र पशु सबैलाई, त्यसकारण यसबाट अलग हुनुपर्छ, यसबाट यसको शिकार भइराख्नु भएको छ भने यसको यसले दुःख दिइराखेका छन् भने हजुरहरू यीशु कहाँ यीशुलाई विश्वास गर्नु जहाँ जहाँ तपाईँ हुनुहुन्छ यहाँ यो प्रवचन सुन्दै गर्दा तपाईँ नजिकैको चर्चमा जानुहोस् मण्डलीमा जानुहोस् यीशुलाई विश्वास गर्नुहोस् र भूत प्रेतबाट छुटकारा पाउनुहोस् र आशिषको जीवन बिताउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा फेरि आशीर्वाद दिइराख्नुहुनेछ र त्यतिन्जेलसम्म म यहाँबाट बिदा दिन चाहन्छु र परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: समर सुनसारी पसल नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ प्रोपाइटर रामकृष्ण अमात्य सम्पर्क नम्बर 9860707।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: रमेश टेलरिंग एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: देविका सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 सुकमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ।
3: प्रोप्राइटर दामोदर रिजाल।
2: सम्पर्क फोन नम्बर 0105241661 मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी फानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ। सम्पर्क नम्बर 9843252338। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9865-25-1991 हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुको साथै मेलाको स्टल स्टेज कम्पाउण्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल सिस्टम, सम्पर्क नम्बर 9861970 40। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ।

0: लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्नका लागि
1: पुरा बाहुला भएका लुगा लगाउने,
0: झुलभित्र मात्र सुत्ने,
1: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
0: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
1: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
0: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
1: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेंगी रोग बारे सचेत बनाऊ।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कोइराला भूसेवा केन्द्र थादिनेसी धादिन जग्गा राजीनामा पास अंशबण्ड चाडफेड किन्बेच नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 98-5-11-44-350 खगेन्द्र कोइराला 98-4-15-00-372 राजन कोइराला 98-5-10-00-872।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122, मोबाइल नम्बर 9850899671। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 9812225553। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इन्द्र मोबाइल सेन्टर धादिङ मेची पुछा बजार। हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849424111, 9849424111।
1: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
0: चार्जर, स्पिकर, ग्लास, कभर, इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। 5 बोतलमा गेम खेली 1000 जितौ।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111, 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: डायमन्ड भेटनरी सेन्टर नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिन। हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी औषधिहरू भ्याक्सिन तथा उन्नत जातका बिउहरू लगायत विषादीहरू पनि पाइन्छ। यहाँ निशुल्क गोबर परीक्षण तथा कुखुराको पोस्टमार्टम पनि गरिन्छ। सम्पर्क नम्बर 9841689466 9551060463। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ। सम्पर्क नम्बर 9843252638। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धादिङ सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एसआर सिट सीआर सिट आदि पाइन्छ।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौं, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस डीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: सर सर कम्प्युटर ल्याब जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628106 9082479417
5: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841 52 81 40 9841 0067 100। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: देविका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुगमटोल धादिङ, हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ, प्रोपाइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105204161, मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: समर सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड देनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर नीलकण्ठ नगरपालिका 8 साँगोटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शुभकामना स्टोर नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ। सम्पर्क नम्बर 9863 69 13 50।

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
1: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं।
1: एक अर्काको सुरक्षा गरौं।
0: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेड क्रस सोसाइटी।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335 99। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9867-25-19-91 हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुको साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोप्राइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861970040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिंग एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर राहुल परियार, सम्पर्क नम्बर 9845334555 9841065490।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर गोकुल नेउपाने, सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: शाओमी व रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी व रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 11 बज्यो

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ दसैँ गीत
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल मुस्काए
0: पलायो
1: फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ मलाई सुरु गर्दा

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, बेनीघाट रोराङ गाउँपालिका, वडा नम्बर 7, धुसा, धादिङ।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर, नीलकण्ठ नगरपालिका 8, साँगुटार, धादिङ। प्रोप्राइटर श्रीकृष्ण रिजाल। सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: रेडियो बिहानी 97.6 MHz
1: प्यारी सुन त, मैले अलिकति पैसा पठाइदिएको छु, निकालेर दसैँ मनाउनु है।
2: यसपालि पनि घर आउने होइन र हजुर?
1: हेर न, यसपालि पनि बिदै मिलेन, अर्को दसैँमा आउँछ।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको निशुल्क हटलाइन 1130 मा सम्पर्क गर्नुहोस्।
0: नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजारसम्म जितौं, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 9849424311, 9849424311।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
2: सम्पर्क मोबाइल 9741031429।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
7: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
7: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: सर सर कम्प्युटर ल्याब जाने आज
4: अब नेक्स्ट फ्राइडे पक्का होस्
1: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
4: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
1: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङ्गी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
5: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
1: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
5: सम्पर्क नम्बर 98-60-628-100 98-82-79-74-17

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: प्यारिस गुना त मैले अलिकति पैसा पठाइदिएको छु, निकालेर दसैँ मनाउनु है।
2: यसपालि पनि घर आउने होइन र हजुर?
1: हेर न, यसपालि पनि विदेही मिलेन, अर्को दसैँमा आउँछ नि।

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
3: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
4: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर 9840-450-575 स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
1: ए पुग्नुहोस् त हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860-2458-43 9860-2458-43
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
6: बाबा बाबा म त स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
2: सुन्नु
6: भयो छोरा छोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोरा छोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705544
9: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का होस्
11: सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
12: होइन के भयो के पो होला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि
13: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल
11: भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 9843252338। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861570040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ, प्रोप्राइटर राहुल परियार, सम्पर्क नम्बर 9845334555, 9841065490।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस, नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ, प्रोप्राइटर गोकुल नेउपाने, सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने, नेशनल लाइफ इन्सुरेन्स धादिन। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: देविका सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, सुगम टोल, धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377, 9818320632।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: 5 वटा बोतलमा गेम खेली 1000 सम्म जितौं, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्पिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424111, 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518557।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 01520267, 01520267।
7: कता हो साइला, यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
7: ल, तपाईँ विदेश जानलाइस कि के हो?
9: यहीँ भन्दै किन जाएर हो है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्
9: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसल बम्पर धमाका
7: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
10: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको आउँथ्यो। आहा, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
2: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
12: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 98-40-450-575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: ए पुग्नुहोस् त, हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98-60-24-58-43, 98-60-24-58-43।
7: कता हो साइला यस्तो हतार हतारमा?
8: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
7: ल त पनि विदेश जानलाइस कि के हो?
8: यहीँ भनेदेखि जाएर हो है पासपोर्ट।
7: बटारिया कुरो नगर्नु पर्छ।
8: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, जानला
7: ल त पनि विदेश जानलाइस कि के हो?
8: यहीँ भनेदेखि जाएर है पासपोर्ट।
7: बटारिया कुरो नगर्नु पर्छ।
8: होइन तँलाई थाहा छैन के हो, धादिङ मिसी मिनाटलमा रहेको

0: झुड्नेदेखि उड्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको आउँथ्यो। आहा, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर, थाइल्याण्ड मलेसिया र दार्जीलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जीलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
4: मोबाइल किन्दा एयरफोर्स फ्री,
3: 5 बोतलमा गेम खेली 1000 जितौ, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
4: चार्जर स्पिकर ग्लास कभर एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
5: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि।
4: सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
6: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
9: बाबा बाबा म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 तल
8: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47।
12: सर सर कम्प्युटर ल्याब जाने आज
13: अब नेक्स्ट फ्राइडे पक्का हो सर
14: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
13: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
14: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङबेसी पुच्छर बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
15: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
16: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
15: सम्पर्क नम्बर 9860628100 9082479417
17: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
18: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
17: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
18: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66
19: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस् शाओ

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574222, 9818140153।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 68 98 19 81 88 16

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्कायो
0: फुल मुस्कायो
1: फुल मुस्कायो
0: पलायो फुल
1: मुस्कायो देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: गाउँवासीका सबै स्त्री गरौँ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलीको गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरुम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: कता हो साइला, यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
8: ल। त पनि विदेश जानलाइस कि के हो?
9: यहीँ भन्दै किन जाएर है पासपोर्ट
8: बटारिया कुरो नगर्नु पर्छ।
9: होइन, तँलाई थाहा छैन कि क्या हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
10: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
11: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
7: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: Bye.
0: सर सर कम्प्युटर ल्याब जाने आज
12: अब नेक्स्ट फ्राइडे पक्का हो सर
6: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
6: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि
11: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
6: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
11: सम्पर्क नम्बर 9860628100 98082479417

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
0: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौं।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111, 9849424111।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
1: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ, प्रोप्राइटर गोकुल नेउपाने। सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर, पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने, नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रेविका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुकमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ।
3: प्रोपाइटर दामोदर रिजल।
2: सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: कता हो साइला यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
3: ल तपाईँ विदेश जानलाइस कि के हो
4: यहीँ भन्दै किन जाएर हो है पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्
4: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
3: हे आम्मा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
5: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
6: सुन्नुहोस् त रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841997913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861975447
11: सर सर कम्प्युटर ल्याब जाने आज
12: अब नेक्स्ट फ्राइडे पक्का
13: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
13: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त
14: कम्प्युटर प्रिन्टर ल्यापटप सीसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
15: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल हिमालय चोक धादिङ
14: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
15: सम्पर्क नम्बर 9860628106 9082979417।
16: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सीसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
17: छैन सर, के सोचिरहनु भएको छ?
16: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
17: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
18: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सीसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
16: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
19: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: का नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संचालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड टेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर्स नीलकण्ठ नगरपालिका 8 साँगुटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 9841067345। हामी कहाँ घराइसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841524040 9841067100।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574422, 9818140153।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 98 19 81 88 16

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 45 25 36 38। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ए पोप्नुस् त, हाम्रो शाखा टेलिभिजन सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860245843, 9860245843।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
12: 9861975447।
13: सर सर, कम्प्युटर ल्याब जाने आज।
14: अब नेक्स्ट फ्राइडे पक्का हो?
15: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
16: ए सर पनि यही हुनुहुँदो रहेछ त।
14: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
16: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि।
14: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
17: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
14: सम्पर्क नम्बर 9860628106, 9082479417।

0: रेडियो बिहानी 97.6 MHz।
1: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: पाँचवटा बोतलमा गेम खेली 1000 सम्म जितौं, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424311, 9849424311।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518557।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 01520267, 01520267।
9: कता हो साइला, यस्तो हतार हतारमा
10: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
9: ल, त पनि विदेश जानलाइस कि के हो?
10: यहीँ बन्दकी किन जाएर हो है पासपोर्ट?
9: ए बटारिया कुरो नगर्नु मस,
10: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
9: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
10: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
9: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
2: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीबीएस जुपिटर स्कूटर, थाइल्याण्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
10: टुरको व्यवस्था छ।
9: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिँ

0: दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 98-40-450-575, स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: ए पोख्नुहोस् त, हाम्रो शाखा टेलिभिजन सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98-60-24-58-43, 98-60-24-58-43।
7: यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
7: ल, त पनि विदेश जानलाइस कि के हो?
8: यहीँ भन्दा किन जाएर है पासपोर्ट
7: बटारिया कुरा नगर्नु मस
8: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस ज्युपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औँठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथि अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल। सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: ओ मेजू नमस्कार है।
2: नमस्कार नमस्कार मेजू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजू म त बिहेमा आउँदिन होला।
2: ल मेजू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेजू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
3: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
4: मोबाइल किन्दा एयरफोर्स फ्री,
3: 5 बोतलमा गेम खेली 1000 सम्बन्धित हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
4: चार्जर स्पिकर ग्लास कभर इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
5: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि।
4: सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
6: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511 87882, गोल्छी बजारको लागि 0104031 16 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा म त आधा स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
11: 98 61 97 65 47।
12: Morning,
0: सर
12: पनि यही हुनुहुँदो रहेछ त
0: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र भित्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
0: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
0: सम्पर्क नम्बर 9860628100 9082979417
13: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
14: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
13: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी चिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
14: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203014 र 9860571466

जनता से तिहार मा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नंबर टाइप गरी WhatsApp मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड हॉलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्।

0: रेडियो बिहानी 97.6 MHz।
1: विजय दशमी, शुभ दीपावली, नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574222, 9818140153।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 68 98 19 81 88 16।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धादिङ सम्पर्क नम्बर 9856538538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एचआर सिट सीआर सिट आदि पाइन्छ।

0: दादा शब्द
1: शब्द दसैँ यही
0: दसैँ दसैँ यही
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्कायो
0: फुल मुस्कायो
1: फुल मुस्कायो
0: पलायो फुल मुस्कायो
1: फुल मुस्कायो देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ स्त्री गरेर

0: रेडियो बिहानी 97.6 MHz
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
5: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: कता हो साइला, यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
8: ल। तपाईँ विदेश जानलाइस कि के हो?
9: यहीँ बहन त किन चाहेर हो है पासपोर्ट?
8: बटारिया कुरो नगर्नु होस्
9: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
10: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
7: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: Bye. सर सर कम्प्युटर ल्याब जाने आज
12: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
13: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
13: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङबेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
9: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
9: सम्पर्क नम्बर 9860628100 98082479417

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
0: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौ।
2: इन्द्र मोबाइल पसल, दार्जिलिङ बेसी पुसर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111, 9849424111।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
1: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ, प्रोप्राइटर गोकुल नेउपाने। सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर, पीभीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने, नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: देविका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुकमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ।
3: प्रोपाइटर दामोदर रिजाल।
2: सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी फानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849188537।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: कता हो साइला यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
3: ल त पनि विदेश जानलाइस कि के हो
4: यही भन्द किन जाएर हो पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्
4: होइन तँलाई थाहा छैन के हो दार्जिलिङ सी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
3: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
5: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
4: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841997913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: बाबा बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल

0: रानीले मैले तपाईँलाई अस्ति नै भने होइन छोरा छोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
1: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट सगर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705544।
4: सर सर कम्प्युटर ल्याब जाने आज,
5: अब नेक्स्ट फ्राइडे पक्का होस्।
6: होइन के भयो, के को हल्ला हो यो क्लासमा?
7: ए सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
7: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
7: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
5: सम्पर्क नम्बर 9860628100 9082979417।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
1: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं,
1: एक अर्काको सुरक्षा गरौं।
0: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेड क्रस सोसाइटी।
2: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
3: मोबाइल किन्दा एयरफोर्स फ्री,
2: 5 बोतलमा गेम खेली 1000 सम्बन्धित, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
3: चार्जर, स्पिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
4: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
3: सम्पर्क नम्बर 9849424111, 9849424111।
2: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
5: यो दसैँ तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: रेडियो बिहानी 97.6 MHz।
1: रक्तदान गरौं, जीवन बचाऊ। तपाईँको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
0: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
1: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
0: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
1: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
0: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौ, नियमित रक्तदाता बनौ।
1: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
0: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कोइराला भूसेवा केन्द्र धादिन जग्गा राजीनामा पास अंशबण्ड साटफेड किनबेच नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 98-5-11-44-350 खगेन्द्र कोइराला 98-4-15-00-372 राजन कोइराला 98-5-10-00-872।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: द म्याजिक फूड नीलकण्ठ नगरपालिका 3 बिग बजार मिलनटोल जाने बाटो हामी कहाँ नेपाली चाइनिज इण्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा सम्पर्क नम्बर 0105204048 98510-67725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनुको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335309। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991 हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउण्डको काम पनि गरिन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

0: बिहानी 97.5 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सिरोफिरोमा शर्मिला साकेको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.5 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.5 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धादिङ बोर्डिङ स्कूलमा प्रधान अध्यापक पाण्डेद्वारा दीप प्रज्वलन गरी दशैं विशेष कार्यक्रम सम्पन्न। बुढी गण्डकीको बाढ़ीले बगाएको भैँसी ज्वालामुखीमा फेला, उपचारपछि कृषकलाई जिम्मा लगाए। दशैं मनाउन काठमाडौँ छाड्ने बढे, 24 घण्टामा 78,000 भन्दा बढ़ी यात्रु बाहिरिए। र च्याम्पियन्स लीगमा आर्सेनलले लगातार दोस्रो जीत, लिल 3-0 पराजित। धादिङ आवासीय माध्यमिक विद्यालय अर्थात धादिङ बोर्डिङ स्कूलमा दशैं विशेष कार्यक्रम आयोजना गरिएको छ। आज असोज 28 गते आयोजित कार्यक्रमको उद्घाटन विद्यालयका प्रधान अध्यापक ईश्वरी प्रसाद पाण्डेले पालसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। साथै विद्यार्थीहरूलाई दशैंको टीका र जमरा लगाइदिएर पर्वको शुभकामना आदान प्रदान गरिएको थियो। नेपाली कला, सांस्कृतिक र परम्पराको संरक्षण गर्दै विद्यार्थीहरूमा चाडपर्वको महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमले विद्यार्थीहरू बीच आपसी सद्भाव र खुशी साटासाट गर्ने अवसर प्रदान गरिएको थियो। बुढी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको भैँसीको सकुशल उद्धार गरी उपचारपछि सम्बन्धित कृषकलाई फिर्ता गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत गोर्खाको आरूघाट गाउँपालिका 5 कृषक सहारा गुरूङ खत्रीले करिब 3 वर्षको भैँसी बाढ़ीले बगाएको थियो। उक्त भैँसी धादिङको ज्वालामुखी गाउँपालिका 5 कुमालचरीका कृषक पुण्डे कुमारले फेला पारेपछि सकुशल उद्धार गर्नु भएको थियो। भैँसीको उपचार तथा आवश्यक पशु प्राविधिक जाँचपछि ज्वालामुखी गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सहित टोलीले आफै सवारी साधनको व्यवस्था गरी कृषक सहारा गुरूङ खर्तीलाई भैँसी फिर्ता गरेको हो। बाढ़ीले बगाएको पशु फेला पारेर उद्धार गर्ने कृषक पुण्डे कुमारले मानवीय सहयोग तथा स्थानीय तहको समन्वय गरी भैँसीलाई सम्बन्धित धनीसम्म पुर्याएको हो। आरूघाट गाउँपालिकाको पशु सेवा शाखा प्रमुख इन्द्रहरि खनालका अनुसार भैँसीको उद्धार, उपचार र फिर्ता गर्ने कार्यमा आवश्यक समन्वय गरिएको हो। धादिङका 13 स्थानीय तह मध्ये स्वास्थ्य कार्यक्रमको समग्र मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका प्रथम भएको छ। बेनीघारुरान गाउँपालिकाका दोस्रो, त्रिपुरा सुन्दरी गाउँपालिका तेस्रो भएका छन्। जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा असोज 26 र 27 गते सम्पन्न आर्थिक वर्ष 2082/83 सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा विभिन्न स्वास्थ्य सूचकका आधारमा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन गरिएको थियो। समीक्षाका क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई समेत पुरस्कृत गरिएको छ। स्वास्थ्य चौकीतर्फ थाग्रे गाउँपालिका स्थित महादेव बेसी स्वास्थ्य चौकी प्रथम र मैती स्वास्थ्य चौकी दोस्रो भएका छन्। त्यसै गरी आधारभूत अस्पतालतर्फ बेनीघर आधारभूत अस्पताल प्रथम भएको छ। वार्षिक समीक्षा मार्फत जिल्लामा संचालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्नुका साथै स्वास्थ्य सेवाको प्रभावकारिता र विभिन्न सूचकमा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन मूल्याङ्कन गरिएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ। रसुवाको भुडेकोसी बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार दुवैको कोषका विभिन्न खातामा हालसम्म 17,75,75,00,000 रूपियाँ भन्दा बढ़ी मौजात रहेको छ। कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 9 वाणिज्य बैंकका रहेका खातामा 13,23,11,00,000 रूपियाँ भन्दा बढ़ी मौजात छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खातामा 2,97,47,000 अमेरिकी डलर जम्मा भएको छ। भुटेकोसी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको छ। सरकारले नागरिकलाई सहज रूपमा दूरसंचार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने हुलाक सिम सेवा शुरू गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज मन्त्रालयबाट उक्त सेवाको शुभारम्भ गर्नुभएको हो। यो सेवासँगै अब नेपाल टेलिकमको नयाँ प्रिपेड सिम कार्ड लिन दूरसंचार कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्नेछ। सेवा लिन नागरिकले अनलाइन मार्फत व्यक्तिगत विवरण, ठेगाना, फोटो र नागरिक वा राहतदानीको प्रतिलिपि सहित आवेदन गर्नुपर्नेछ। टेलिकमको विवरण जाँच गरी आवेदन स्वीकृति गरेपछि डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सकिनेछ। नयाँ सिम कार्डका लागि 90 रूपियाँ र हुलाक मार्फत घरसम्म पुर्याउन 70 रूपियाँ शुल्क लाग्नेछ। उक्त रकम बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेवा मार्फत भुक्तानी गर्न सकिनेछ। सरकारले शहरी क्षेत्रमा आवेदन स्वीकृति भई भुक्तानी भएको करिब 2 घण्टा भित्र र ग्रामीण क्षेत्रमा 3 दिनभित्र सिम कार्ड उपलब्ध गराउने लक्ष्य रहेको छ। सेवाको शुभारम्भका क्रममा मन्त्री डाक्टर तिमल सिन्हाले अनलाइन आवेदन दिएको करिब आधा घण्टामै सिम कार्ड प्राप्त गर्नुभएको थियो। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो थातथलो फर्किने यात्रुको चाप बढ़ेको छ। रोजगारी, व्यवसाय, अध्ययन तथा अन्य कामका सिलसिलामा काठमाडौँमा बस्दै आएका मानिसहरू दशैं मनाउन घर फर्किन थालेका छन्। यातायात व्यवसायका अनुसार पछिल्लो 24 घण्टामा मात्रै अग्रिम टिकट लिएर 78,000 भन्दा बढ़ी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। हालसम्म 5,00,000 भन्दा बढ़ी मानिसले उपत्यका छाड़िसकेको अनुमान गरिएको छ। घर फर्किने यात्रुको चाप बढ़ेसँगै लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको संख्या बढ़ेको छ भने बस पार्कमा समेत चहल पहल बढ़न थालेको छ। दशैं मनाउन उपत्यका छाड़ेको संख्या बढ़ेसँगै काठमाडौँका मुख्य सड़कमा सवारी साधनको चाप भने क्रमशः घट्न थालेको छ। दशैंको मुख्य दिन नजिकै जाँदा घर फर्किने यात्रुको संख्या अझै बढ़ने अनुमान गरिएको छ। भुटेकोसी, काली गण्डकी र बुढ़ी गण्डकीमा आएको बाढ़ी तथा अन्य मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्थापनाका लागि सरकारले 504 योजना अघि सारेको छ। ती योजनाका लागि 5,59,72,27,00,000 रूपियाँ बजेट स्वीकृति गर्ने अर्थ मन्त्रालयका सिफारिश गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकको निर्णय अनुसार मन्त्रालय गत रूपमा बजेट छुट्याएर सिफारिश गरिएको हो। प्रस्तावित बजेटमा संचार सेवा पुनस्थापना, कृषि तथा पशुसेवा कार्यालय, सञ्चालन ऊर्जा र सिंचाई संरचनाको पुनर्निर्माण, विद्यालय भवन निर्माण तथा खानेपानी र झुलुङ्गे पुल लगायतका पूर्वाधार पुनस्थापनाका काम गरिनेछ। शिक्षा तथा खेलकुद क्षेत्रका 7 आयोजनाका लागि 2,53,00,00,000 रूपियाँ माग गरिएको छ भने खानेपानीतर्फ 104 आयोजना लागि 1,32,70,00,000 रूपियाँ प्रस्ताव गरिएको छ। सरकारले प्रस्तावित योजनाको विपदबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। समाचारमा अब एकैछिन विश्राम।
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
3: मोबाइल किन्दा एयरफोर्स फ्री,
2: 5 बोतलमा गेम खेली 1000 जितौं, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
3: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
4: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
3: सम्पर्क नम्बर 9849424311, 9849424311।
2: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
5: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। बुढी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाका करिब 5000 घरधुरी विद्युत सेवामा वञ्चित भएका छन्। आइतबार चुनलुम्ली गाउँपालिका 6 स्थित खोला क्षेत्रबाट आएको बाढ़ीले चुनलुम्ली गाउँपालिका 3 जगत स्थित श्रीदिवास उहिया लघु जल विद्युत आयोजना बगाएपछि विद्युत सेवा अवरूद्ध भएको हो। आयोजनाका अध्यक्ष सुजन गुरूङका अनुसार चुनलुम्ली गाउँपालिकाका विभिन्न बस्तीमा 971 घरधुली विद्युत सेवाबाट प्रभावित भएका छन्। बाढ़ीले विद्युतका 12 पोल, 1 टावर र तार समेत बगाएको छ। विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुँदा चुनलुम्ली गाउँपालिकाको प्रशासनिक काम समेत प्रभावित बनेको छ। बाढ़ीले सड़क र पुल बगाएपछि एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्न समेत कठिनाई भएको छ। यस्तै बाढ़ीका कारण धार्चे गाउँपालिका 7 ओडाबाट करिब 4000 घरधुरी विद्युत सेवा अवरूद्ध भएको छ। विद्युत प्राधिकरणले आरूघाट स्थित वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याएपछि सेवा प्रभावित भएको गाउँपालिकाले जनाएको छ। यसै गरी आरूघाट गाउँपालिका 5 शान्ति बजार क्षेत्रका 50 घरधुरीमा पनि विद्युत सेवा अवरूद्ध भएको छ। बाढ़ीले विद्युत संचार, सड़क तथा पुलमा क्षति पुर्याएपछि उत्तरी गोर्खाको जनजीवन प्रभावित बनेको छ। अब विदेशको खबर। इजरायली सेनाले दक्षिण लेबनानमा विभिन्न शहर तथा क्षेत्रका बुधबार पनि आक्रमण जारी राखेको छ। लेबनानले राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले तोपखाना र मेसिन गनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको छ। सेनाले दक्षिण लेबनानले अल मन्सरी, मजदल, जोन, बाराचित लगायतका क्षेत्रलाई निशाना बनाएको छ। त्यसै गरी बिन्ड लेबिल जिल्लाका विभिन्न स्थान तथा सकरा र बादी अल सलौकी आसपास क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ। लेबनान र इजरायल बीच गत जूनमा अमेरिकाको मध्यस्थतामा सुरक्षा व्यवसाय सम्बन्धी रूपरेखा मझौता भएको थियो। सम्झौता लेबनानी सेनाको चरणबद्ध तैनाथी इजरायली सेनाको फिर्ती तथा पुनर्निर्माण र आर्थिक सुधारका उपाय समेटिए पनि त्यसको कार्यान्वयनमा विभिन्न अवरोध कायमै रहेका छन्। अब खेल खबर।

0: युरोपेली च्याम्पियनशीपमा लीग फुटबलमा इंग्लिश क्लब आर्सेनलले फ्रान्सेली क्लब लीललाई 3-0 गोलले पराजित गरेको छ। गैराती आर्सेनलले घरेलू मैदान इमिरेट्स स्टेडियममा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा आक्रमण खेल प्रस्तुत गरेको आर्सेनलले 7 मिनट भित्र 3 गोल गर्दै सहज जित निकालेको हो। आर्सेनलका लागि जुरियन टिम्बर, एभरेजी एजे र बुकायो साकाले गोल गरे। टिम्बरको 60 मिनटपछि गोल गर्दै टोलीले अग्रता दिलाएका थिए। त्यसपछि एजेले साकाको पासमा दोस्रो गोल गरे भने साकाले काई हाबर्टर्स पासमा तेस्रो गोल थपे। यस जितसँगै आर्सेनलले च्याम्पियन्स लीगका आफ्नो 100% जितको यात्रा कायम राखेको छ। पहिलो खेलमा लियल बेटीसँग पराजित भएको लीलले भने आर्सेनलसँगको हारपछि पनि प्रतियोगितामा अंक जोड्न सकेको छैन। साझा 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। थादिङ बोर्डिङ स्कूलमा प्रधान अध्यापक पाण्डेद्वारा जीवक प्रजलन गरी 10 विशेष कार्यक्रम सम्पन्न। बुढी गण्डकीको बाढ़ीले बगाएको भैँसी ज्वालामुखीमा फेला, उपचारपछि कृषकले जिम्मा लगाइयो। दशैं मनाउन काठमाडौँ छाड्ने बढे, 24 घण्टामा 78,000 भन्दा बढ़ी यात्रु बाहिरिए। र च्याम्पियन्स लीगमा आर्सेनलको लगातार दोस्रो जित, लील 3-0 पराजित। साझा 6:35 बजेको समाचार हिलाइसकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: कता हो साइला, यस्तो हतार हतारमा
2: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
1: ल त पनि विदेश जानलाइस कि के हो?
2: यहीँ बन्दै किन जाएर है पासपोर्ट
1: बटारिया कुरो नगर्नु मस।
2: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनन्डलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
1: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
1: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, आहा। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
3: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है। रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनु को साथ ही पुराना झोला पनि मर्मत गरिन्छ। सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
9: 98167045 47।
10: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
11: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आऊ जस्ता केवा रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
10: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने पानी। बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
11: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
10: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश फेर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
11: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
10: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
11: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
0: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ। सम्पर्क नम्बर 98662625 90 98602527। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122, मोबाइल नम्बर 98510899671। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: हाम्रो फुटवेयर कलेक्सन, प्रोपाइटर विनय सराफ, मोबाइल नम्बर 98122553। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय छ।
13: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
3: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आउ जस्ता सुगा रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
2: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने पानी। बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने किटाणुहरू समेत मर्दछन्।
3: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
2: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
3: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
2: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
3: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन, के भयो, किन एक्लै गनगन गरिरहे
6: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
8: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार बंगैचा गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: बाबा बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नु भयो छोरा छोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोरा छोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
14: पाए कभर रेनकोट विभिन्न ब्रांड का छाता
13: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट सगर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
14: 98167045 44।
15: सर सर कम्प्युटर ल्याब जाने आज
16: अब नेक्स्ट फ्राइडे पक्का होस्
17: होइन के भयो के को हल्ला हो यो क्लासमा?
18: ए सर पनि यही हुनुहुँदो रहेछ त।
16: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
18: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
16: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
18: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
16: सम्पर्क नम्बर 98606281 98082479417।
19: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
20: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज। रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: त्यसपछि तपाईँको तन सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
1: यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरो जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपियाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम WFPले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
2: रसुवा भुटीकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
1: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,72 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,00,000 रूपियाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाडौँ उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन, रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाडौँ छोडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
3: बुकिङ गर्ने क्रममा 1,30,129 चाहिँ यहाँ बुकिङ गरेको छन् अहिलेसम्म, हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 यान्त्रिक गाडीहरू, मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छन् कि जस्तो शंका लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। 3 भ्याल्लीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 रहेको छ।
1: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साथै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बूढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे
4: 2083 अक्टोबर 28 गते अङ्ग्रेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन चाहिँ नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ अथवा बाहिरिएको छ। त्यसपछि राति भूभागबाट चाहिँ 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभागको धेरै स्थानबाट बाहिरिएको थियो भने अहिले चाहिँ आजको बुधबार चाहिँ नेपालको सबै भूभागबाट बाहिरिएको छ। सरदर मिति भनेको चाहिँ अक्टोबर 2 हो। यो पालि चाहिँ अक्टोबर 14 बाहिरिएको छ। सरदर भत्ता चाहिँ 2 दिन 12 दिन ढिलो गरेर बाहिरिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब फेरि पानी बाहिर साथसाथै चाहिँ अहिले पश्चिम बाहिरको पनि प्रभाव रहन सक्ने र यसले पानी पनि पार्न सक्ने सम्भावना रहन्छ।
1: साझा खबरमा अब खेल खबर। नेपाली टी ट्वेन्टी आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी ट्वेन्टी आई अलराउण्डर वरियतामा एक स्थान खस्किएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी ट्वेन्टी आईसीसी खेलेको छैन।
5: बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अपनाउनु पर्ने।
6: नुवाकोटदेखि बेतरातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काही खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
1: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
8: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
1: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
8: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
1: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
8: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
5: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
10: बेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
6: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्रातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू, ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै एग्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
10: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
11: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरूरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ. अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला, र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला. कीटाणु रक्सीजन्य पदार्थहरू, पिय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ.
10: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी. तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वार पार गर्न जिप लाइनको यात्रा गर्नुभएकी छैन. जिप लाइनबाट वार पार गर्दा ख्याल गर्ने पर्ने कुरा चाहिँ के छन्?
12: जिप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला. गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सै हुन्छ. उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, सबै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन. इन्टरटेनमेन्ट लिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला. सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु. कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेका छौँ. टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ.
10: गर्भवती, सुत्केरी, अपरेसन गरेका बिरामीलाई जिप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी. तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ. आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला.
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
13: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्.
5: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
14: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
8: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ.
15: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ. सम्भावित जोखिम बारे सचेत रहौं. बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं.
8: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं.
15: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
8: र नेपाल प्रहरी 100. बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी.
5: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्. बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसीसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ.
13: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए. यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई. तर सबैले आरक्षणको एकहोरो भयो. मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले.
16: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो. के गरिदिनु पर्यो? अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
13: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने तीबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा. अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढी हुने खालका बाली के लाउन सकिएला. हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन. अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन. मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ. कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेन्डेशन गर्न सकियो भने र आँकडा पत्ता लाइयो भने बढी भएको घटी भएको सबै थाहा हुन्छ.
16: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ?
13: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तै काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन. सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन. मेरो त खालि योगदान गर्ने देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन. कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्. मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्.
5: भोटिकोसी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ. रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्. यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ. 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ. संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ. दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ. र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ. हौस त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
3: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आऊ जस्ता सोगा रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
2: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने पानी। बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने किटाणुहरू समेत मर्दछन्।
3: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
2: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
3: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
2: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
3: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, भुत्ती बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
6: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचाँदि पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-525-542।
8: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: बाबा बाबा म टाढा स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861705544।
15: सर सर कम्प्युटर ल्याब जाने आज।
16: अब नेक्स्ट फ्राइडे पक्का होस्।
17: होइन के भयो, के पो होला हो यो क्लासमा?
18: ए सर पनि यही हुनुहुँदो रहेछ त।
16: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
18: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
16: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
18: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
16: सम्पर्क नम्बर 9860628106, 9082479417।
19: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
20: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुपद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरबड्स 3
0: चार्जर स्पिकर ग्लास कभर इयरबड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। 5 वटा बोतलमा गेम खेली 1000 जितौं।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में हमारा संपूर्ण शेयर सदस्य जीवहरू व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेश में रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड देनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर्स नीलकण्ठ नगरपालिका 8 साँगोटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल। सम्पर्क नम्बर 98 41 067 345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841521440 9841067100।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने, नेशनल लाइफ इन्सुरेन्स धादिन। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: देविका सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, सुगम टोल, धादिङ। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377, 9818320632।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, मिलन टोल, धादिङ। प्रोप्राइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105204161, मोबाइल नम्बर 9841464555। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: समर सुनजादी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ। प्रोप्राइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: बाबुहरू बाहिर आउँछ

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरबड्स फ्री,
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
0: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौं।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुष्कर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111, 9849424111।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: द म्याजिक फुड, नीलकण्ठ नगरपालिका 3, बीच बजार, मिलन टोल, जारे बाटो। हामी कहाँ नेपाली, चाइनिज, इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048, 9510667625।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन् संपूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहनी लगायत संपूर्ण ग्राहक मानव भावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन् भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोभाइडर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991। हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुको साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन् भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: होटल नमुना एन्ड लज प्रोप्राइटर बुद्धिलाल श्रेष्ठ सम्पर्क नम्बर 9861-59-70-40। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ।

विजय भरे कौरवहरू सारा मरिसके रे। यो समाचार सुनिसकेपछि अत्यन्त खुशी राजीको साथमा अहिले विद्रोह नाम गरिएको महाराज त्यस ठाउँबाट निस्किएर अहिले जब हरिद्वारको बाटो जान्छु भनेर आइरहनु भएको थियो र बीच बाटोमा जब यस किसिमबाट ऋषिकेश भन्ने जग्गा छ जहाँ त्यो ऋषिकेश भन्ने जग्गामा भेटघाट भयो विद्रोह महाराजको र अनि त्यसपछिबाट उद्धवजीको। उद्धवलाई भगवानको भक्त सोध्न लाग्नु भयो विदुरले, अब तपाई ज्यादै मलिन हुनुहुन्छ, तपाई साह्रै नै मलिनताले छाएको शरीर छ, शरीरमा बेचैनको महसुस छ, तपाईलाई हाँसेको बोलेको खाएको सुहाएको पनि छैन, तपाईलाई के भयो भनेर विदुर महाराजले सोधी बक्सेपछि उद्धव बताउनुहुन्छ, राजन मेरो वर्णन सुन्नुहोस्, माउ तलास्ने बचराहरू सरी बाछो नपाइकन माउजै गरी प्रेमी प्रवासी कन कामिनी सरी म दर्शनार्थी प्रभुमा छु यो घरी। मेरो अवस्था यस्तो छ अहिले, माउबाट छुटिएको बाछो जस्तो, बाछोबाट छुटिएर गएको माउ जस्तो, प्रेमी प्रवासी कामिनी पुरुष स्त्रीबाट वियोग भए जस्तो, भगवानको मठ मन्दिरबाट छुटेर गएको भक्त जस्तो म साह्रै दुखी र ज्यादै कष्टदायक जीवनमा छु, यसैले म माथि क्षमा राख्नुहोस् भन्नुभयो विदुर महाराजलाई उद्धवले। होइन तपाईँ त भगवान कृष्णको स्वकीय सचिव, यस्तो व्यक्तिले दुःख पाउनु मानेमा के रह्यो, के कारणले दुःख पाउनुभयो भन्दा, हरे भगवान आज कृष्ण भगवानको स्वर्ग आरोहण भयो त्यसै कारणले म जब ज्यादै दुखी छु भनिदिनुभयो विदुरलाई उद्धवले। हो पक्का हुरीले ढालेको वृक्षसँग लडेर बडा समवेदनशीलबाट प्रस्ताव राख्नुभयो, भगवान म त साह्रै चिन्ताजनक भए, साह्रै कष्टले बिहोरी, आज म कहाँ जाउँ कसो गरौं, मेरो प्रभु म माथि क्षमा राखी बोक्छ, हजुरलाई कोटि कोटि कोटि प्रणाम छ, दण्डवत प्रणाम छ मेरो परमात्मा, हजुर दयाको सागर हुनुहुन्छ, मैले केही जानेको छैन, तपाईँ यस्तो प्रकारको विद्वान हुनुहुन्छ कि यस किसिमबाट भगवान कृष्णको सल्लाहकार मण्डलको तपाईँ अध्यक्ष, त्यस्तो व्यक्ति भगवानलाई सुझाव दिने त उही व्यक्ति आज तपाईँ रुँदै आउनु भएको छ। कृष्ण सम्बन्धी बारेमा केही प्रचार प्रसारको बारेमा मलाई पनि आज्ञा गरिबोक्सुस् भनेपछि, हुन त मलाई ज्यादै कष्ट छ यो कुरो बताउनका लागि, मेरो मनमा मुटुमा गाँठो परिराखेको छ, मेरो हृदयबाट जब सारा विधारक छन्, मेरो गलामा अवरुद्ध भएको छ, आँखाबाट टिलिल्ला आँसुहरू झरिरहेका छन् मोतीका दाना तुल्ले, तर पनि तपाईँले प्रश्न गरिहाल्नुभयो भगवान कृष्ण सम्बन्धीको वर्णन अब आउने अध्यायको प्रतापबाट म केही संक्षिप्त रूपमा के मतलब मोटामोटी रूपमा प्रकाश पार्नेछु भनेर विदुरलाई उद्धवजी ज्ञानका भण्डारका खानी उहाँले आफ्नो विषयगत कुरोलाई भन्दा कृष्ण भगवान परमात्माको कर्तव्य माथिको बोध पहिचान गराउँदै हुनुहुन्छ उद्धवले विदुरलाई भन्ने सम्मको कथा यस अध्यायबाट।

महाराज परीक्षितलाई सुखदेव स्वामीबाट आज्ञा भएको छ सुनका दृष्टि प्रणालीहरू र यतापट्टिको वर्णनमा विदुर महाराजको र मैत्री ऋषि भने विदुर महाराजको र यता उद्धवको संवाद चलिराखेको छ। विदुर नाम गरिएको राजाले के आज्ञा भयो भने बडो गम्भीर वाणीमा म त भगवान कृष्णबाट ठगिए नि, म बडो समस्यामा परे त कृष्ण परमात्माबाट मैले धेरै प्रकारको जब आशावादी थिए चाहेको थिए, उहाँसँग भेटघाट उहाँसँगको संवाद उहाँले दिनुपर्ने उपदेश मैले ठूलो आशा राखेको थिएँ र पञ्च पाण्डवहरू सारा सम्पूर्णको विजय अब भयो, मेरो शत्रुको रूपमा चिनिएको दुर्योधन पनि गयो, यो मलाई आशावादी थिए कृष्णबाट, तर आज म बहुत नराम्रोसँग ठगे, यसको बारेमा मलाई अब केही तपाईँले सुझाव दिनु पर्यो भनेर सोद्धा उद्धव भन्नुहुन्छ हेर्नुहोस् महाराज म कहाँ सक्छु, म त सामान्य नागरिक हो, त्यसमा पनि कृष्णको बाहुबलको प्रभावबाट मात्रै उभिएको प्रभुको परम कृपाबाट, त्यसमा प्रभुको अहिले जब परम धाम सवारी भइसकेपछि मेरो कोही छैन।

संसारमा न मेरो माताजी न पिताजी न बन्धु बान्धव र न मेरो सँगसँगैका मेरा साथी छन्। 125 वर्ष प्रभुको पूर्ण आयुमा 114 वर्ष प्राप्त प्रभुको पाउको सेवा गर्न सक्ने सेवकको रूपको हैसियतमा मराए। तर अन्तमा गएर प्रभुले मलाई विदा नदिकन आफू अन्तिममा ल अब मैले विदा लिन आँटे भनेर आज्ञा गरिबस्छु। अनि त्यसको प्रभावबाट परेको चोट मरमरमा घाउ भइरहेकी छ। कृपया निदान अब मसँग यहाँ धेरै लामो प्रश्न गर्दै नगर्नुहोस् भनेपछि सृष्टि सम्बन्धी परमात्माको गाथा कथा के आज्ञा होस् भनेपछि सृष्टि सम्बन्धी वर्णन सुन्नुहोस्। भगवानले सृष्टिमा धेरै प्रकारको महत्वलाई विशेष रूपमा जान्नुभएको छ। अब मन्त्र शक्ति तन्त्र शक्ति यन्त्र शक्तिका विधानले विश्व ब्रह्माण्डको सञ्चालन गर्नुभयो प्रभुले। तर मुलुकको समस्याको समाधान एक तवरबाट प्रभुले गरिबक्सेको छ। एक तवरबाट प्रभुले के गरिबक्सेको छ भनेर भनेदेखि सबै नागरिक समाजले सारा सम्पूर्ण काम कर्तव्यमाथिको बोध र पहिचानले भगवानबाट यस्तो प्रकारको आज्ञा गरिबक्सेको छ कि सत्य धर्म नीति न्याय कानून यी मर्यादाका पाटाहरू हुन्। यस प्रकारबाट त्यो मर्यादाको पाटोलाई प्रभुले स्वीकार्नुभयो। समाजलाई त्यो उपदेश प्रदान गर्नुभयो र प्रभु अन्ततोगत यो जीवन र जगत केही होइन भनिकन मलाई उपदेश गरेर विदावादी हुइबस्छु। र गोकुलमा जन्मेर मथुराको वास मथुराबाट जब माने मथुरामा जन्मेर गोकुलको वास अनि फेरि मथुरामा आएर फेरि हुर्की बलाई लाई बलाई ठूलो र आखिरमा गएर जब यो द्वारावती धाममा गएर परमात्माको सम्पूर्ण प्रकारको काम कर्तव्यमाथिको पहिचान पूर्ण भयो र जीवन जगत अध्ययन गरेर परमात्मा परमधाम जानुभयो। यो त मैले यहाँलाई बताएँ। अब केही सुन्ने इच्छा छ भनेदेखि तपाईँ मसँग प्रार्थना गर्नुहोस् भनेर विदुर महाराजले मैत्री ऋषिका आश्रममा जाने अनुमति दिनुभयो। तपाईँ अहिले सरासर मैत्री ऋषिको आश्रममा जानुहोस्। मैत्री नामरेको ऋषि हुनुहुन्छ त्यहाँ। त्यो जब मैत्री नामरेका ऋषिका आश्रममा गएर एउटा काम गर्नुहोस्। उहाँले उपदेश पाउनु भएको छ। कस्तो उपदेश पाउनुभयो उहाँले भनेदेखि मलाई ज्ञान दिए भन्नुभएको थियो, मैले सम्भव छैन भन्ने मैले। अनि त्यसपछिबाट तपाईँ अहिले भर्खरै यस्ता किसिमबाट मैत्री ऋषिको आश्रममा गएर यस किसिमले सारा ज्ञानको बारेमा तपाईँ भण्डारमा पुग्नुहोस्। त्यसपछिबाट उहाँले सारा कुरा तपाईँलाई बताइदिनुहुनेछ। ज्ञानको विषयमा कोही अर्थ भने छैन, किनकि हंसावतारमा परमात्माले प्रकट भएर दिनुभएको उपदेश ब्रह्माजी लागि जो थियो त्यो आज सम्पूर्ण कण्ठ रूपले जानेर बस्ने हुने एक व्यक्ति हुनुहुन्छ जसको नाम हो मैत्री ऋषि। जानुहोस् त हस् त्यसो भनेदेखि म जान्छु भनेर विदुर राजा र मैत्री ऋषिको अहिले विदुरको र उद्धवको सम्वाद टुङ्गो लागिसकेपछि मैत्री ऋषिको आश्रममा पुग्नुभयो। मैत्री नाम गरेको ऋषिको आश्रम कहाँ थियो भनेदेखि जहाँ सती देवीको देहावसान भएको थियो। कहाँ थियो सती देवीको देहावसान? हरिद्वारको कनखल भन्ने जग्गामा। हरिद्वारको कनखल भन्ने पवित्र पावन जग्गा छ, त्यस ठाउँमा उहाँको बसोबास थियो। र त्यस ठाउँमा पुगिसकेपछि विदुर महाराजलाई आउन साथ देख्नुभयो। ओहो कुरुवंशी राजा विदुर कहाँबाट आउनुभयो भन्नुभयो। प्रभु म हजुरलाई दर्शन गर्नु केही काम थियो भन्दाखेरिमा म त भगवान कृष्णबाट ठगे, कृष्ण सम्बन्धी सम्पूर्ण केही कुरा बुझ बुझारत गर्नुपर्ने भयो, हजुरले मलाई बताइदिनुहुन्छ कि भन्न साथ ठिकै छ। र कृष्ण भगवान परमात्माको बारेमा मैले बुझाउनु पर्दाखेरि तपाईँलाई एउटा प्रश्न गर्छु भन्नुभयो। के कुरा? तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ, ध्यानीमा पनि तपाईँ श्रेष्ठ हुनुहुन्छ, तर एउटा कुरा छ तपाईँलाई कुन मानेमा तपाईँलाई मैले बुझाउनु पर्छ, अब त्यो बारेमा तपाईँ राम्रोसँग अध्ययन गर्नुहोस्। तर तपाईँलाई मैले बुझाउनु पर्ने कुरा चाहिँ के छ भनेदेखि तपाईँ पात्र बन्नुहोस्। पहिला पात्र माने नचुइने भाँडो बन्नुहोस्। अब नचुइने भाँडोमा चिज राख्यो भने अनि त्यो चिजको महत्व पनि हुन्छ, राख्नेलाई पनि आनन्द आउँछ, भाँडाले पनि त्यो चिजको जतन गर्न पायो, अरूले पनि त्यस भाँडोबाट झिकेर फेरि खान पायो। त पात्रै चुइने छ भने के नै प्रयोजन भयो? भनेको मतलब सुनेर नबुझिदिने हो भने तपाईँलाई मैले किन सुनाउने भन्नुभएको है? हामीलाई भनेको कुरा हो त्यो, उता सुन्ने होइन, यो त आफूपट्टि हो। हामीलाई भनेको म बरबरा बरबराई गर्ने त्यो कुरोलाई कति पनि

त्यो कानै बुझिएर बस्यो। अब मुखले खाने कुरा होइन कथा, कानले पिउने हो। यहाँबाट छिर्दै छिरेन, प्रवेशै लिएन भने त बर्बाद भयो। यसकारण तपाईँ त्यस्तो पात्र बन्नुहोस्, त्यति राम्रो पात्र बन्नुहोस् कि तपाईँ त्यस्तो प्रकारको प्यासी भन्नुहोस् कि तिर्खालु भन्नुहोस्। अनि त्यो तिर्खालु बनिसकेपछि म तपाईँलाई तिर्खा मेटाउने प्रकारको सामग्री प्रदान गर्छु, अनि यसको प्रभावबाट अवश्य मेरो तपाईँ र मेरो अनि गन्तव्य स्थलमा पुग्नेछ। फेरि बुझ्ने जनले बुझाउने जनलाई सुन्ने र सुनाउनेको दूरी कति हुनुपर्छ भन्दा सुनाउनेवालाको विद्वत्ता 100, सुन्नेवालाको विद्वत्ता 50 भयो भने अनि 75 गएर मिल्छ। सुन्नेवाला 0 डिग्री, भन्नेवाला 100 भयो भनेदेखि बुझाउनै सक्दैन। जस्तै विद्यावारिधि गरेको पीएचडी पास गरेको मान्छेले ख ख पढाउन जान्दैन, भोलि जान्दै जान्दैन। क ख पढाउन कसले जान्दछ भन्दा एसएलसीमा फेर 5 फेल भएको भयो भने ठिक्क हुन्छ, त्यो आफू भोग त भोगिन्छ। त्यति लटपट्टिया लटपट्टिया त्यो 5-6 वर्षसम्म त्यसले जान्दछ। त्यसले गर्दाखेरि यो विचार गर्नुहोस्, अब उद्धवजीलाई भगवान परमात्मा परमेश्वरले विदुरलाई आज्ञा गरी बस्नुहुन्छ, महाराज विदुर तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ भने अब तपाईँ 50% म 100 अनि तपाईँको र मेरो प्रश्नको उत्तरको प्रभावबाट 75 दूरीमा आएर समायोजन हुन्छ। सुन्नुहोस् त, अब जे शुभेच्छा लाग्छ त्यही भन्छु भनेर विदुर महाराजका उपमा मैत्रीले भन्दा विदुर भन्नुहुन्छ, प्रभु अरू कुरा मलाई केही चाहिएको छैन, अब सृष्टि कति किसिमको हुन्छ त्यो आज्ञा गरी बक्सियोस् भनेर सुन्नुभएको थियो। आध्यात्म आदि दैवम छ आदि भूत इति त्रिधा भनिदिनु भयो। आध्यात्मिक आदि दैविक र आदि भौतिक यो तीन प्रकारको वाद हुन्छ। आध्यात्मिक वाद भनेको कस्तो, आदि दैविक वाद भनेको कस्तो र आदि भौतिक वाद भनेको कस्तो, अब त्यसको बयान सुन्नुहोस्। आध्यात्मिक वाद भनेको पुरानो वाद हो, ज्यादै पुरानो ज्यादै पुरानो ज्यादै गहन ज्यादै पुरानो वाद आध्यात्मिक वाद हो। अनि आदि दैविक वाद भनेको के हो, जब भई परि आउने वाद हो, जस्तो दैवी प्रकोप भन्छ नि भन्दैन, पानी पर्यो डुबायो भूकम्प गयो अनि मात्रै होइन हावाहुरी तुफान बाढी आयो हो, भलबाढीले सारा लग्यो, भूकम्प आदिको दोष सूची दोष भयो, अग्नि प्रकोप भयो, यो चाहिँ के भयो, दैवी प्रकोप हो, दैव लायो दैवी प्रकोप भयो भन्छन् नि, यो दैवी दैवी वाद भयो। यो कुन बेला हुन्छ वा हुँदैन त्यो थाहै छैन, अब दैव परिमा यस्तो प्रकारबाट दैवी प्रकोप वाद। आध्यात्मिक वाद भनेको ज्यादै पुरानो वाद, भौतिक वाद भनेको सुविधाको वाद। आध्यात्मिक वाद नभइकन भौतिक वादको विकास हुन सक्दैन, निरो छ, बुझ्नुहोस् यसरी। म अहिले बिस्तारै बोलिराखेको छु, यतिको आवाज आइराखेको छ ठुलो, त केले सुनाएको यो माइक्रोफोनले, यो माइक्रोफोनलाई सुनाउनेवाला यसलाई सहयोग गर्नेवालाको ऊ त्यहाँ थुपारेर राखेको छ एम्प्लिफायर, त्यो त्यसलाई कसको सहयोग छ, ए पार टाँगेको छ सारा इलेक्ट्रिक, इलेक्ट्रिक उत्पादन केले गरेको, कुलेखानीको जल, मर्स्याङदीको जल, त्रिशुलीको जल, बस यिनै जलले। अब त्यो कुलेखानीको, मर्स्याङदीको, त्रिशुलीको जल सुक्यो भने के हुन्छ, यो तार पनि छैन, त्यो पनि फायर पनि छैन, त्यो जोड्नु मात्रै हो, यो पनि ल्याएर यहाँ ठड्याउनु मात्रै हो, केही पनि बल्ले बल्ले केही काम छैन। यस कारणले निरन्तर वाद भनेको आध्यात्मिक वाद, जल भनेको आध्यात्मिक वाद, यो भनेको भौतिक वाद, आध्यात्मिक वाद जल नभए त यो जवाब हुन सकेन नि त यो। यसै कारणले गर्दाखेरिमा आध्यात्मिक वाद पुरानो वाद हो, भौतिक वाद भनेको त्यसलाई परिशीलन गर्ने वाद हो। यसकारणले आध्यात्मिक वादको चिन्तनमा लाग्नुहोस्। आध्यात्मिक वाद बिना कुनै प्रकारबाट मनुष्य सफल हुन सक्दैन। आध्यात्मिक वाद भनेको विश्वासको वाद हो, भौतिक वाद भनेको सुखको वाद हो, आध्यात्मिक वाद भनेको शान्तिको वाद हो, भौतिक वाद भनेको सुख चाहिँ हुन्छ शान्ति हुँदैन। जस्तो प्रकारबाट हामीसँग भौतिक विकास छ शान्ति हुँदैन, गाडी छ घरमा, बिल्डिङका बिल्डिङ घरहरू छन्, असल असल चिल्ला गाडी छन्, प्लेन पनि होला, अब त्यस्तैदेखि पछाडि अब यहाँबाट बोल्यो उहाँ जब अमेरिकातिर बोल्छ उत्तिखेरि टेलिफोन

0: होला, घरमा फ्याक्स होला, इमेल होला, कम्प्युटर छ, उड्ने गुड्ने बुड्नेका साधन छन्। तर त्यसले के गर्छ? सुख दिन्छ, ढिलो हुने कुरा चाँडो हुन्छ, तर मुक्ति त हुँदैन नि। हवाईजहाज चढेर मुक्ति नि होइन, माइक्रोफोनबाट बोल्दाखेरि मुक्ति नि होइन, कम्प्युटर फ्याक्स इमेल चलाएर मुक्ति पनि होइन। अनि त्यसपछिबाट रेडियो र टिभी जब सारा सम्बन्ध झुन्डाइरहेर जब सुनिरहेर त्यो पनि मुक्ति होइन। मुक्ति हुनका लागि, शान्ति पाउनका लागि आध्यात्मिकवाद, सुख पाउनका लागि भौतिकवाद। यो जन्मको सुख भौतिकले हुन्छ, परजन्मको सुख आध्यात्मिकले हुन्छ। त्यसै कारणबाट आध्यात्मिकवादमा लाग्नुहुन्छ, भौतिकवादमा लाग्नुहुन्छ भने चाहिँ आध्यात्मिकवादै जाति हुन्छ। पेटभरि खान पाइयोस्, नपाइए पनि त्यो आध्यात्मिकवादमा त सुख हुन्छ, आनन्द हुन्छ। लिनु नि छैन, दिनु नि छैन, त्यो नि छैन, मेरो नि छैन, आनन्द भयो भयो, कोही भयो, ठिकै छ, नभए यस्तो किसिमबाट यो आध्यात्मिक वाद, यस्तो आनन्दको वाद छ। भौतिकवाद दुःखै दुःख, जतिसुकै होस् दुःखको दुःख। जसमा भौतिकता छ त्यसमा दुःख छ। जस्तो तपाईँको घरमा गाडी छ, छोरो गाडी लिएर गएको छ, उदाहरणको लागि छ बजे आउँछ भने छोरो दस बजे राति आउँदैन, गाडी नै आउँदैन, छोरो नै आउँदैन, फोन पनि आउँदैन। अब निन्द्रा लागेला त त्यो घरका बुढाबुढीलाई, ल भगवान् यसरीसम्म पत्तो पत्तो छैन, छोरो नि गाडी पनि गयो कि हाम्फाले कि, अब चिन्ता पर्यो परेन। जसका छोरा नि छैन, गाडी नि छैन, त्यसलाई त पाँचै बजे निदाइदिनु भइगयो नि, ढोक भयो बन्न बस्त, त्यो दस बजेतिर त अर्को सपना देखिरहेको हुन्छ, बन्न बस्त। जोसँग छ त्यसलाई जब ज्यादै दुःख, जोसँग छैन त्यसलाई आराम हुन्छ। जगत यस्तो पो छ त महाराज, जोसँग छ त्यो यति दुखी छ, यहाँ भएकालाई सुखी भने होला हामीले, छैन भएकालाई सुख कति हुँदैन, बिल्कुल कहिले हुँदैन, सुख हुँदैन। नभएकालाई छैन त्यसलाई जब दुःख पनि भयो, त्यसै दुःख भइहाल्यो। जसलाई छैन त्यसलाई खान मन लाग्छ, जसलाई छ त्यसलाई खान हुँदै हुँदैन। जसको चिनी फ्याक्ट्री छ त्यसलाई जब चिनी रोग लागेछ, चिनी हालेर चियाई खान पाउँदैन, मलाई त सुगर भएर बर्बाद भयो भनेको छ, अब टर्रो चिया पो खाएर बसिया छ। त्यो नहुनलाई त्यो अर्को चाहिँ नै, अब दिनको पाँच फाँका यति यति रुत्यो, कहाँ पाउँछ नि छैन, कहाँ पाएर खाओस्। त्यो एउटा छ खानु हुँदैन, एउटासँग छैन खाना हुन्छ, छ नै छैन। भगवान्ले तुलो राख्नु भएको छ, त्यस कारणबाट तस छ खान पाउँदैनस्, तस छैन छ नै छैन खानै पाउँदैनस्, लौजा दुइटैलाई यसरी तराजु राख्नुभएको। जसका घरमा चामलका रासका रास छन् थुप्राका थुप्रा, त्यसलाई भात खानु हुँदैन, चिया हलाब खाएर बसिया छ दसैँ र तिहारमा पनि। त्यो अर्को चाहिँ दिनको दुधुमाना दरले जब छाकेपछि तिनमाना दरले रुत्यो, अ कहाँ पाउने त्यसलाई, अर्को चाहिँ त्यत्तिकै छ छैन फेरि। यस्तो छ संसार, यसमा संसारमा सबभन्दा ठूलो सुख शान्ति र विचार। यसले भगवानले आज्ञा गर्नुभएको छ, आध्यात्मिक वादमा यो तिनै कुराको परिश्रम हुन्छ, सुख हुन्छ, सन्तोष हुन्छ, विचार आउँछ। भौतिक वादमा सुख सन्तोष र विचारमा पर्दा लाग्छ, केवल कमाउने धमाउने र भौतिक उन्नतिमा लाग्छौं हामीहरू सब। त्यसै कारणले अब हामी जो यो आध्यात्मिकवादमा लागेका जो व्यक्ति छ, त्यो व्यक्तिले त्यति ठूलो नोक्सान जे हुँदा नि सोच्दैन, त्यति ठूलो फाइदा जे फाइदा हुँदा पनि सोच्दैन। यस्ता कारणले त्यो दुईटै कुरालाई सम्मिलित हुन सक्नुपर्छ विदुर, भनेर विदुरलाई आध्यात्मिकवादको परिश्रम पक्षको बारेमा प्रकाश पार्नु भएको छ। अब आध्यात्मिकवादको कुरा त यो भयो, आध्यात्मिक जगत आध्यात्मिक बिना धर्म बिना संसार रहँदैन। धर्मले संसार रहने हो, धर्म बिना कुनै प्रकारबाट कोही पनि रहन सक्दैन। देखिया मात्र कुरा पत्याउने, नदेखिया कुरा नपत्याउने हो भन्ने भौतिकवादतिर लाग्ने हो भने आमा र बाउ नपत्याए नि त भयो नि। आमा बाबाले गर्भाष्ट दिएको आमालाई त्यो दिन पनि थाहा छैन, आमाले आफूलाई जन्माएको दिन पनि थाहा छैन, तेरो बाउ यिनै हुन्, तेरी आमा यिनै हुन् भने भएर पत्याएन हो। अब आफूलाई थाहा नभएको र मलाई थाहा छैन तिमी हो कि होइन मलाई थाहा छैन भन्न थाले नि त भोलि, बाबुरा आमालाई दुइटैलाई नपत्याए नि त भोलि। भौतिकै कुरा मात्रै गइरहने हो भने तिमीले जन्माए हो त मलाई तिमी त्यति साइने म जत्रोलाई भएर न्यु हो थाले नि भयो आमा चाहिँ बासा जब त तैँले भन्न हुन्छ तेरो छोरो म कसरी भयो प्रमाण लिएँ भन्न थाल्ने भयो के प्रमाण दिने त्यस्ता नचाहिने कुरा जो हो त्यो चाहिँ आध्यात्मिकवादभित्र पर्ने कुरा हुन्छ जो किसिमबाट त्यो आध्यात्मिकवादले विश्वास र निश्चयले धेरै काम गर्छ जहाँ विश्वास र निश्चय हुँदैन त्यो काम हुन सक्दैन यही हो धर्म यही हो संस्कृति यही हो कर्तव्य यही हो काम महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन यथार्थ जानकारी गराए जीवन जगतको भगवत भक्तिमा चित्तवृत्ति परमात्माको महिमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: जय श्रीमद् भागवत महापुराण
2: सर्वे देवता स्वविहार तन्त्रमा ससन न सक्रो नमस्तम कुट आद्य पुरुष पुराण त्वेव सरिता गुण कर्म यो नृत सुजायाम कर्म दधेज तथो वयम सत्य प्रदाय हृदम ये अनुग्रहाण ओम नमो भगवते वासुदेव भाई ऋषिवाज हिदासन सदी नाम प्रसिद्ध भगवान चेतारूपेण तम गणम भिन्नम समय दयामास शुभम कर्म प्रबोध प्रबुद्ध कर्म दैवेन युगो बान्धोन्य सामाद्य यस्मिन् लोका जरा जरा हिरणमय सपुरुष स्वयं सर्ग देव कर्म सिन विवाह वजनात्मात्मा ये कदादृढ़ ये सत्ता नाम आत्मा संस्वरात्म नम आद्योगतारो यथाश भूतग्राम साध्यम साधि दैव साधि भूत त्रिदा हृदय न स्मरण विशेष हृदयो विज्ञापित मधुन
0: श्रोतामहानुभावहरू अहिले भर्खरै प्राप्त समाचार अनुसार नेपाल अहिंसावादी मञ्चका अध्यक्ष अर्थात जसले यो श्रीमद् भागवत सप्ताह महायज्ञको लागि प्रस्तापक आजभन्दा छ महिना अगाडि स्वर्गवासी राजा धीरेन्द्र स्वर्गवासी बडमहारानी ऐश्वर्यका नाममा र राजपरिवारको दुःखद घटनालाई हृदयंगम गर्दै शोक सन्तप्त देशवासीका लागि तृतीय पुण्यतिथिमा श्रीमद् भागवत सप्ताहको लागि प्रस्ताव राखेर हामीसँग पटक पटक हाम्रा प्रतिमा प्रस्ताव राख्नुहुने मेरा परम आदरणीय मित्र एवं यस यज्ञका सबै हर्ताकर्ता श्री यस महायज्ञमा योग प्रसाद धमला अर्थात उहाँकी धर्मपत्नीका साथ र उहाँका छोराछोरी सबैको सुस्वास्थ्य दीर्घायु र पत्नीको अटल सौभाग्य र सबै परिवारको सुखमय जीवनको लागि महायज्ञमा श्री नवपन्थज्यू र योग प्रसाद धमलाजीबाट यस यज्ञको सक्रिय रूपमा प्रस्ताव राखेर आजसम्म ल्याउनका लागि कोसिस गर्नुभयो र अहिले त्यत्रो योगदान दिँदा धेरैमा पनि महायज्ञलाई सफलीभूत प्रदान गर्नका लागि श्री योग प्रसाद धमलाजीबाट रू 51,001 रूपियाँबाट भर्खरै प्रस्तुत हुनुभयो धन्यवाद उहाँको सुस्वास्थ्य दीर्घायु प्रगति गृहमा तीर्थकाल श्रीलक्ष्मीको बसोबास मनोर पूर्ण हुन सकोस् शुभकामना व्यक्त समय अनुकूलमा उहाँको स्वागत एवं सम्मान र मर्यादा गरिनेछ अनुकूलमय वातावरणमा हस् धन्यवाद प्रसाद तमला 51,001 पहिला घर धारी अहिले हाल काठमाडौँ धन्यवाद।

सुन्नमो शौनकादिरिसी प्रणाली श्रीमद भागवत महाप्राण को अहिले कति कथा को वर्णन विस्तार गरिन्छ भने संकीर्तमान महाराज परीक्षित हजुरमा सुखदेव स्वामीले श्रीमद भागवत को महत्वपूर्ण कथालाई प्रस्तुत गर्नुभएको छ र यसै सन्दर्भमा एउटा वर्णन सुन्नुहोस्। अब यो सृष्टिको सम्बन्धीको वर्णन बताउँछ। अब सृष्टि सम्बन्धीको वर्णनको लागि सृष्टि बा आमाको समायोजनबाट छोरा छोरी जन्मिए, यो त कोही भन्न गाह्रै छैन। किरा फटाइराकोबाट हात्तीसम्म, मानव बाटोबाट देवतासम्म मैथिली सृष्टि, यो थाहा भएकै कुरा हो। तर यो आकाश तेज जलवायु पृथ्वी पञ्च महाभूत कहाँबाट सृष्टि भयो? अब यो कुरा सुन्नुहोस्। आकाश तेज जलवायु पृथ्वीबाट संसारको सृष्टि हुन्छ। आकाश तेज जलवायु र पृथ्वी यो कसरी सृष्टि भयो भन्ने बारेमा सोधिएका प्रश्नमा अब सुन्नुहोस्। यो पहिला यो पञ्च महाभूतबाट भनेको शरीर हो। यो संसार पहिला शून्य थियो, केही जाति थिएन। सुन्नलाई के भन्छ? सुन्नलाई के भनिन्छ? ज्योतिषमा व्याकरणमा पनि सुन्नलाई ख भन्छ। ख माने आकाश, क्या ख भनेको आकाश। आकाशलाई कतिवटा आकाश भन्ने? यहाँ एउटा आकाश, त्यहाँनिर एउटा आकाश त हुँदैन नि। आकाश भनेको केही नभएको र गणना हुँदै नहुने, त्यसलाई ख भनिन्छ, आकाश भनिन्छ। आकाश सुन्न हो, सुन्न भनेको ख हो। यसकारणबाट यसबाट संसार शून्यमा रह्यो। अब शून्यमा भएको पृथ्वी भयो है त, यो केही छैन, यो शून्यमा पृथ्वी छ। यो विश्व ब्रह्माण्ड सारा शून्य, यसबाट कुनै वस्तुको उत्पादन छैन, शून्यमा परिणत भएको छ पृथ्वी। अनि त्यसदेखि पछाडि शून्यमा पृथ्वी त तयारी भयो। अब त्यसमा ओस आएछ, ओस आएपछि त्यसमा जब बुदबुद भयो, पानीको थोपा रह्यो, त्यो पानीको थोपाले एक ठाउँमा कट्ठा बनाउँदाखेरिमा के हो? संस्कृत भाषामा पानीलाई नारा भनिन्छ। नारा रूपी जलमा एन रूपी घर बनाएर बसेको शेष वस्तु हुनाको कारणले उनको नाम नारायण। नारा रूपी जलमा एन रूपी सिरानी लगाएर निदाइदिएको हुनाले उनको नाम नारायण। बस नारायण बल्ल तयारी। नारायणको नाभिबाट कमल उत्पादन भयो। कमलमा गएर ब्रह्माजी फल्नुभयो। ब्रह्माजीले मलाई सृष्टि गर्ने बाउरा आमा खै भनेर खोज्दाखेरिमा पाउन सक्नु भएन। मेरो माताश्री पिताश्री कहाँ हुनुहुन्छ? पाउन सक्नु भएन। बडा आत्तिनु भयो ब्रह्माजी। अनि माता पिताको प्रार्थना गरिएको बेलामा ब्रह्माजीले सत्य संकल्प गर्दाखेरिमा दुईटा कानमा गएर आवाज बज्रिएर तीबाट एउटा मधु मधुब कैटब कैटब भन्ने दुईटा विकल्प तयारी भए विष्णुको कानबाट। तिनलाई मधु र कैटब नामको देवदानमा राखेर ब्रह्माजीलाई कमलको डाँटबाट उतारेर हामी पहिला जन्मेका हौं भनेर दावी गर्दै भन्न लागेका थिए। ब्रह्माजी बडो आत्तिएर भन्न लाग्नुभयो, ब्रह्म कमलैमा ब्रह्म कमल।

0: ब्रह्मा कमलमा विष्णु जलमा
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-90-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।